0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल साउन 14 गते बिहीबार, जुलाई 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय मित्रता दिवस, मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवस।
3: सोह्रौं वर्ष प्रवेशको अवसरमा बागलुङको रेडियो गलकोटलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुँदे अपील, रासोपाले मन्त्रीहरूसँग हरेक महिना अब पाल सम्बत 1146 साउन कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय मित्रता दिवस, मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवस।

0: गर्ने तयारी
1: पीपीएसले बढ़ायो राहदानीको माग भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयन कमजोर
0: अमेरिका र इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू अफगानिस्तानमा बाढ़ीका कारण चार महिनामा 351 जनाको मृत्यु फ्रान्समा डरलोले उच्च तापक्रम जनजीवन प्रभावित
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने आज हरियाणा जाँदै
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरको सबैभन्दा शुरूमा आन्दोलनरत चिकित्सक र सरकार बीच भएको सहमतिको प्रसंग
0: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरोधमा दुई दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका चिकित्सक र सरकार बीच हिजो साँझ 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछ भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री नेपाल चिकित्सक संघका पदाधिकारी नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्ष बीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य मन्त्री तथा स्वास्थ्य संस्थाको सुरक्षा कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। त्यस्तै नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफल गरी 5 बजे सहमति भएको र सहमति अनुसार स्वास्थ्य कर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथिका आक्रमण विरूद्ध कानूनी कार्यवाहीलाई थप प्रभावकारी बनाइने आवश्यक कानूनी संशोधनको प्रक्रिया तत्काल अघि बढ़ाइने तथा स्वास्थ्य सेवा सुरक्षित र निर्वाध बनाउन सम्बन्धित सबै निकायसँग गरिने पनि सहमति बनेको छ। यससँगै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ। यता नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपीट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 अनुसार कार्यवाही अघि बढ़ाउने सहमति गरेको छ। त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 अथवा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न मन्त्रालयले चिकित्सक संघ समेतलाई राखी 7 दिनभित्र कार्यदल गठन गर्ने र संशोधन गर्ने सहमति बनेको छ। यसैकि स्वास्थ्य मन्त्रालय र चिकित्सक संघ बीच भएका सम्झौताको कार्यान्वयन गर्नका लागि स्वास्थ्य मन्त्रालय न्याय तथा संसदीय मामिला मन्त्रालय र चिकित्सक संघको सहभागितामा 3 दिनभित्र कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। संघले जारी गरेको आन्दोलन हिजोदेखि नै स्थगन गर्ने र सेवालाई नियमित गर्ने विषयमा पनि सहमति भएको छ।
1: सुनसरी देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाले यति बेला सामाजिक सद्भावमा चुनौती थपेको भन्दै राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संघ संस्थाहरूले शान्ति र सद्भाव कायम गर्नका लागि अनुरोध गर्दै आएका छन् र शीर्ष तहबाट पनि 7 बुँदे अपील जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले यस्तो सुनसरी लगायतका विभिन्न जिल्लामा हालै विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव शान्ति र राष्ट्रिय एकता कायम गर्न 7 बुँदे सामूहिक अपील जारी गरेको हो। बैठकपछि जारी संयुक्त अपीलमा ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। अपीलमा नेपालको विविधता बीचको एकता सहिष्णुता र सामाजिक सद्भावलाई खलबल ल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकहरूलाई अनुरोध गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने
3: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा कसले गल्ती गर्यो कसले ठिक गरेन कसले बोल्यो कसले बोलेन कसले कति बजेर कति मिनटमा बोल्यो कसले कति बजेर कति मिनट ढिला बोल्यो हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसार गर्ने साथीहरूले बुझ्नु पर्ने छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले

0: तपाईहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
1: अपील मार्फत प्रदेश जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिने सहमति बनेको नेपाली कांग्रेसका सभापति गगन थापाले बताउनुभयो।
0: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँमा अवाञ्छित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकरौं, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
1: भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल,
2: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक प्रसाम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
1: सुनसरीको दुवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा दुई समूह बीच भएको झडपको स्थितिलाई मधेस प्रदेशका हिन्दू तथा मुस्लिम धर्म अगुवा धार्मिक अगुवाहरूले धर्मको नाममा विभक्त नभई शान्ति कायम गर्न संयुक्त रूपमा अपील पनि गरेका छन्। उनीहरूले विगतदेखि नै विभिन्न धर्म र सम्प्रदाय मिलेर बसेको समाजमा केही समय यता केही व्यक्तिले धार्मिक अतिवादको नाममा घुसपैठ गरेर हुलदंगा भड्काउन खोजेको आरोप लगाउँदै निष्कर्ष निकाल्दै धार्मिक अगुवाहरूले पहिला मानव र मानवताको अस्तित्व भएपछि मात्रै धर्म आउने भएकाले त्यो हृदयंगम गरी दुवै पक्ष एक अर्काको बीचमा मिल्नुपर्ने र एक अर्काको विचार र भावनालाई सम्मान गर्नुपर्ने पनि निष्कर्ष निकालिएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनित गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाह पक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भने अट्किएको छ। राष्ट्रपतिको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्यीय केन्द्रीय समितिमा सभापति सहित एकजना महाधिवेशनबाट निर्वाचित भएका छन् भने सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनयन गर्ने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राष्ट्रपति नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजो बैठकमा वरिष्ठ नेता शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषय चर्चा नै नभएको जानकारी गराउनु भएको छ। महामन्त्री आचार्यले निर्वाचन भन्दा पनि मनोनयनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया कठिन भएकाले समय लागेको बताउनु भएको हो।
1: यसैबीच पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नगर्न सभापति रवि लामिछानेले नेताहरूलाई निर्देशन दिनुभएको छ। स्वराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीभित्र गुटगत भाष्य सृजना नगर्न निर्देशन दिनुभएको हो। हिजोको वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न उहाँले निर्देशन पनि दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले अब आफ्नो तर्फबाट सरकारमा गएका मन्त्रीहरूसँग हरेक महिना संवाद गर्ने भएको छ। प्रत्यक्ष संवादमा बनाइएका योजना र कार्यान्वयनको अवस्थाका बारेमा शीर्ष नेतृत्वले मन्त्रीहरूसँग संवाद गर्ने निर्णय पनि भएको हो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सरकारी सेवाबाट वञ्चित।
1: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
2: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिसामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: संसद, तपाईका आवाज, तपाईका सरकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
6: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
7: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
8: हाम्रा दुःख एउटा सरकारी खेती गरिसकेर पानी पिडला अखन त हाम्रो खेती हो।
5: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
7: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
5: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन, सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
10: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा ईपीएसले बढ़ायो राहदानीको माग शीर्षकमा खबर प्रकाशित छ। पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ। दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएसमा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ़दा 4 थपिएको हो। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारका लागि 7,200 जनाको माग भएको छ। 10 सचिव र 50 सहसचिव सहित करिब 2,000 दरबन्दी कटौती शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित शीर्षकमा अर्को खबर प्रकाशित छ। संसदीय सुनाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले मंगलबार र बुधबार 2 दिनसम्म सुनाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार मंगलबार 2 आयुक्तको सुनाई गरिएको थियो भने हिजो प्रमुख आयुक्तको सुनाई गरिएको थियो। प्रमुख आयुक्तको सुनाई अघि उहाँ विरूद्ध उजुरी दिएका उजुरीकर्ता पाल्पाका भेषराज लुइटेलसँग पनि छलफल गरिएको थियो। लुइटेलले कार्कीको विगतको कार्य सम्पादनका कारण राज्यलाई 50 करोड़ भन्दा बढ़ी आर्थिक नोक्सानी पुर्याएको दावी गर्दै प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्नुभएको थियो। उजुरी विश्वासिलो नभएको भन्दै समितिले कार्कीलाई पनि अनुमोदन कार्कीलाई नै अनुमोदन गरेको हो। त्यस्तै कोशी टप्पोमा जनावर दुई पोथी गैडा शीर्षकमा जवान दुई पोथी गैडा भाले अभावले वंश विस्तारको सरकारी योजना अल्पत्र शीर्षकमा उदयपुरबाट विदुर कटुवालले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय यातायात नीति 2083 संघ प्रदेश स्थानीय तहको स्पष्ट पारियो कार्यक्षेत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी यातायातमा संघ प्रदेश स्थानीय तह का कार्यक्षेत्र तोकेर राष्ट्रिय यातायात नीति 2083 लागू गरेको छ। नीति कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिएको छ। त्यस्तै भ्याट लाग्ने विद्युतीय सीमा बढ़ाउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ, यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने सीमा बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने भएको छ। हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालन समितिले भ्याट लाग्ने बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी घरासी उपभोक्तालाई मासिक 50 युनिट माथिको विद्युत खपतमा 5% र थ्रीफेज तथा औद्योगिक ग्राहकलाई 13% भ्याट लगाउने व्यवस्था गरेको छ। त्यसैले चौतर्फी आलोचना भएपछि प्राधिकरणको भ्याट लाग्ने सीमा बढ़ाउन ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो।
0: गोर्खापत्र दैनिकमा सुनसरी शान्ति उन्मुख शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको खबर छापिएको छ। छानबिन समितिद्वारा घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र अन्य पीड़ित परिवारसँग भेटघाट तथा घटनास्थलको स्थगत निरीक्षण गरिएको छ। नागरिक समाज इटहरीको आयोजनामा हिजो वृहत सद्भाव र्यालीको आयोजना गरियो भने अरू स्थानीय तहले पनि आज विभिन्न क्षेत्रमा सद्भाव र्यालीको आयोजना गर्ने आपसी सम्वाद गर्ने योजना बनाएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। बढ़दै बाघ थपिँदै चुनौती शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। पाटे बाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटे बाघको संख्या फेरि बढ़ेसँगै नेपाल पाटे बाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटे बाघको संख्या वृद्धि हुँदै 429 पुगेको तथ्याङ्क सार्वजनिक भयो। सन् 2022 गणनामा नेपालमा 355 पाटे बाघ थिए। बाघ बढ़ेसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढ़ेको छ। गत वर्ष पुछदेखि 6 महिनासम्म क्यामेरा ट्रयापिङ विधिबाट नेपालमा पाटे बाघ गणना गरिएको थियो, जस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ बढ़ेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा खोकनामा अड्कियो द्रुत मार्गको गति संसदीय समितिको निष्कर्ष शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले काठमाडौँ तराई मधेस द्रुत मार्गको बाँकी निर्माण तीव्र गतिमा अघि बढ़े पनि 3 वर्षभन्दा बढ़ी समय लाग्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गत असारमा काठमाडौँ तराई मधेस द्रुत मार्गको स्थलगत अनुगमन पनि गरेको थियो। द्रुत मार्गको भौतिक प्रगति 47% पुगे पनि प्रारम्भिक खण्डको विवाद र प्राविधिक जटिलताले आयोजना थप लम्बिने निष्कर्ष निकालियो। अन्तिम प्रतिवेदन तयार गर्नु अघि आयोजना प्रमुख र सम्बन्धित मन्त्रीबाट कार्य सम्पादन सम्बन्धी भरपर्दो कार्ययोजना लिने समितिको तयारी रहेको छ। चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत भएको बारेमा खबर छ भने टेलिकम गुणस्तर समस्या समाधान गर्न निर्देशन दिइएको पनि उल्लेख गरिएको छ। तीनै तहका लागि एकीकृत आयोजना बैंक बनाउने बारेको खबर भित्री पन्नामा छ। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको हो। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 3 वर्ष अघि नै जोखिम विश्लेषण गरिएको प्रतिवेदन अलपत्र शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै सुरक्षा संयन्त्रले समाधानका उपाय सहित बुझाएको गोप्य प्रतिवेदनलाई राजनैतिक नेतृत्वले गम्भीरतापूर्वक नलिएको खुलासा शीर्षकमा खबर छापिएको हो। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कुलचन्द्र न्यौपाने र राजेश मिश्रले लेख्नु भएको खबर छ। शपथ समारोह र संवैधानिक अनिवार्यतासँगै जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास जानु भएको छैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उहाँले चासो नदिनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। सरकारले विधेयक तर्जुमा बाह्य परामर्शदाता कन्सल्टेन्टको भूमिकालाई निरुत्साहित गर्न कानूनी व्यवस्था गर्ने भएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकको मसौदामा आयोग मार्फत नै कानून तर्जुमा गर्ने उल्लेख गरिएको छ। यस बारेमा कानून मन्त्रीले पनि सामाजिक सञ्जालबाट आफ्नो सन्देश सार्वजनिक गरिसक्नु भएको छ। गेटामै 300 शैयाको अस्पताल सहित एमबीबीएसको पढ़ाई हुने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर
2: नेपाली सड़कमा गुड्छन् 63,000 विद्युतीय सवारी शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। पालिकाहरूलाई भूमि बैंक सञ्चालन गर्न खुल्यो बाटो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर सर्वोच्च शीर्षकमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। नागरिक दैनिकमा छापिएको खबर पाँच बुधे सहमतिपछि उपचार शुरू सार्कको पुनः सक्रिय होला शीर्षकमा छुट्टा छुट्टै खबरहरू छापिएका छन्। आर्थिक कारोबार दैनिकले अनुकूल मनसूनले देशभर 85.72% सकियो रोपाई शीर्षकमा कौशिला कुंवरले लेख्नुभएको खबर छापिएको छ। अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष संख्या मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै हुने देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 देशभर झण्डै 86% धान रोपाईको काम सकिएको छ। हवाई दुर्घटनामा $1,00,000 पाउने विधेयक संसद लगिने शीर्षकमा खबर छ। आन्तरिक हवाई दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढ़ाउने गरी तयार भएको आन्तरिक हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्री परिषदले अनुमति दिएको छ। हवाई दुर्घटनामा परे अब $1,00,000 पाउने विधेयक संसदमा लग्न लागि हो।
10: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको विराम अन्त्य भएको छ। इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्रास्त्र प्रहार गरेसँगै दुई देश बीच पूर्ण शत्रुतापूर्ण गतिविधि शुरू भएको हो। इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि संवेदनात्मक संयुक्त रूपमा हवाई आक्रमण शुरू गरेका छन्। यसैबीच हर्मुज जलमार्ग व्यवस्थापन सम्बन्धी वार्ता पनि अवरूद्ध भएपछि क्षेत्रीय तनाव थप बढ़ेको छ। अफगानिस्तानमा 4 अवधिमा वर्षाले निम्ति आएको प्रकोपका कारण 351 जनाको मृत्यु भएको छ। 436 घाइते भएको अफगानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीव्र आँधीबेहरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण पहिरो जाँदा प्रभावित हुनेको संख्या ठूलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र दक्षिण पश्चिम फ्रान्समा पेरिस शहरको क्षेत्रफल भन्दा 4 ठूलो भूभागमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएको छ। तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। नेपालले क्रिकेट विश्वकप लीग 2 नेदरल्याण्डस भ्रमण निकै निराशाजनक ढंगमा टुंगाएको छ। उट्रेस्टमा भ्रमणको अन्तिम खेलमा हिजो नेपाल घरेलु टोली नेदरल्याण्डसँग 57 पराजित भयो। नेपालले टस जितेपछि ब्याटिङको निम्ति पाएको थियो। नेदरल्याण्डसले निर्धारित 50 ओभरमा यसलाई फेरि सुन्नुहोला। नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेदरल्याण्डसले निर्धारित 50 ओभरमा 9 गुमाई 225 बनाएको थियो। जवाफमा नेपाल 48 ओभरमा 168 अल आउट भयो। नेदरल्याण्डस भ्रमणमा नेपाल सबै 4 खेलमा पराजित भएको छ। यसअघि नामेबियाले 2 र नेदरल्याण्डसले नेपाललाई 1 खेलमा पराजित गरेका थिए। नेपालले लीग 2 4-0 बिर्सनलायक हार बेहोरेको यो दोस्रो पटक हो। दुवै हार विदेशी भूमिमा रहेको छ। यसअघि गत वर्ष यूएईमा पनि नेपाल यूएई र अमेरिकासँग लीग 2 सबै 4 खेलमा पराजय बेहोर्नु परेको थियो। र नेपाली महिला कबड्डी टोलीले पनि 20 एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। आज प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने जनाइएको छ।
10: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामले शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: साझा खबरमा अब ज्येष्ठ नागरिकका भोगाई र अपेक्षा। तीन दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सोभन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो, तर संख्या बढ़ेसँगै ज्येष्ठ नागरिकको दैनिकी सजिलो हुन सकेको छैन।
12: छयत्तर
13: वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनु भयो, त्यसैता उहाँको बोली पहिले जस्तो प्रष्ट छैन। बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका दुई सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
12: मेरो सानो छोरा 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परेछ। सँगै भयो यही हुन्थ्यो जस्तो लाग्छ क्या, अरूको हेर्दा पनि।
13: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत, उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ, मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
14: इन्टरनल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन, तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौं, छोड्दैन भने खै अब यो त ज्येष्ठ नागरिक सिटो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो, त्यो कुराको फरक चाहिँ छ।
13: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
1: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन्, अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
13: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ। तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका प्रतिमा शर्मा,
15: त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ, होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै छ।
13: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ्दै जाँदा मानसिक तनाव, डिप्रेसन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
16: म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: ओ भरे खन प्रलो शैली हतारलाई ना
2: हो याजो निवाने बच्चीजी तारे मुई पिवा मिमानी मार्वलरी प्रिवा बीरा देसी सर मोबाग गंगा आर गैलरी भी यावो मैं बाचो
1: नहीं याम बीरा तैयार तड़ी बा तारे नासर बदर लंबी मु मेडल कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर दी बीरा यावो मैं लो खारे तारे प्रे याने से दी
2: सो गंगा आर गैलरी भी तो बने बा आचो
1: तर नि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम रो छलसी ब्याज दे माया चिनो भनेम रो
2: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
0: बेसी साहब नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याच प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883।
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
0: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
6: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: उच्च गुणस्तरीय गरगहनाको लागि न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रयप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङमा 35 जना 75 वर्ष नागेका ज्येष्ठ शिक्षकहरूलाई सम्मान सहित गुरू पूर्णिमा मनाइयो। भारतीय सेनामा नेपाली भर्ती पुनः सुचारू गर्नुपर्ने माग राख्दै बेसी शहरमा विशाल र्याली, प्रजियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश। समयमै योजना कार्यान्वयन गर्न मर्स्याङदी गाउँपालिकाको वार्षिक कार्ययोजना तय। माया गुरूङ सांगीतिक साझका लागि राज शान्तिको 1.5 लाख सहयोग, राज शान्ति अक्षय कोष पनि स्थापना गरिने। र 9 वटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने मन्त्री परिषदको निर्णय।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, सियोर गरौ।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: लमजुङमा 75 वर्ष नागेका ज्येष्ठ शिक्षकहरूलाई सम्मान सहित गुरू पूर्णिमा पर्व मनाइएको छ। नेपाल निवृत्त शिक्षक समाज लमजुङको 26 स्थापना दिवस र गुरू पूर्णिमाको अवसर पारेर 35 जना शिक्षकहरूलाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिएको हो। ज्येष्ठ शिक्षकहरूलाई बेसी शहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्यालको प्रमुख आतिथ्यतामा सम्मान गरिएको हो। निवृत्त शिक्षकहरूले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप सम्मान गरिएको हो। प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजन प्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइन्छ। सोही अनुसार लमजुङमा पनि शिक्षकहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा बेसी शहर नगरपालिकाका नगर प्रमुख अर्यालले निवृत्त शिक्षकहरूबाट धेरै कुरा सिक्न सकिने र उहाँहरू अनुभवको खानी भएको बताउनुभयो। साथै युवा पुस्ताको प्रेरणाको स्रोतको रूपमा निवृत्त शिक्षकहरू रहेको बताउनुभयो। शिक्षक सकारात्मक भए मात्रै समाज सकारात्मक बन्ने बताउँदै निवृत्त शिक्षक समाजले ज्येष्ठ शिक्षकहरूलाई गरेको सम्मानको प्रशंसा समेत गर्नुभएको छ। कार्यक्रममा निवृत्त शिक्षकहरूले कविता तथा स्वस्ति वाचन गर्नुभएको थियो। कार्यक्रममा निवृत्त शिक्षकहरू युवराज घिमिरे, मातृका खनाल, नारायण प्रसाद ढकाल र तेज नारायण अधिकारीले कविता वाचन तथा सोमराज बरालले स्वस्ति वाचन गर्नुभएको थियो। सम्मानितको तर्फबाट ध्रुव बहादुर कुवर, निवृत्त शिक्षक समाज लमजुङका पूर्व अध्यक्ष रघुनाथ गुरूङ लगायतले बोल्नु भएको थियो। संस्थाका अध्यक्ष रामकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मधुविलास पौडेलले गर्नुभएको थियो भने सहजीकरण सोमराज बरालले गर्नुभएको थियो। निवृत्त शिक्षक समाज लमजुङले विभिन्न समयमा निबन्ध प्रतियोगिता, विज्ञान प्रदर्शनी, प्र तथा शिक्षकहरूलाई क्षमता अभिवृद्धि तालिम, सचेतना कार्यक्रम, विषयगत शिक्षक एवं विद्यार्थीलाई तालिम प्रदान गर्ने लगायतका कार्यक्रमहरू गर्दै आएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो। कार्यक्रममा निवृत्त शिक्षक समाज बेसी शहरका अध्यक्ष बेन बहादुर सुयल, मर्स्याङदी गाउँपालिकाका तीर्थ बहादुर बस्नेत, सुन्दर बजार नगरपालिकाका मधुविलास कोपिला, रायनास गाउँपालिकाका केदार सिलवाल, मध्य नेपाल नगरपालिकाका युवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा लमजुङको कोलासथार गाउँपालिका, बेसी शहर नगरपालिका, दोर्दी गाउँपालिका, सुन्दर बजार नगरपालिका, मर्स्याङडी गाउँपालिका र राईनाश नगरपालिकाबाट निवृत्त शिक्षकहरू सहभागी थिए। भारतीय सेनामा नेपाली भर्ती पुनः सुचारू गर्नुपर्ने माग राख्दै लमजुङको सदरमुकाम बेसी शहरमा विशाल र्याली निकालिएको छ। बुधबार दिउँसो लमजुङको भारतीय भूतपूर्व सैनिक विकास समितिको नेतृत्वमा भारतीय भूपो सैनिक, भूपो आश्रित परिवार र गैर भूपो एवं जिल्लामा क्रियाशील विभिन्न संघ संस्थाको सहभागितामा विशाल र्याली निकालिएको हो। मनाङी चौताराबाट शुरू भएको उक्त र्याली भीमसेन थान, नारायण स्थान, फुलबारी चोक, ठाडो लाइन हुँदै जिल्ला प्रशासन कार्यालय लमजुङ पुगेर समापन भएको थियो। प्रशासन कार्यालयमा पुगी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाललाई ज्ञापन पत्र बुझाइएको छ। समितिका अध्यक्ष चित्र बहादुर गुरूङले प्रमुख जिल्ला अधिकारी खनाललाई ज्ञापन पत्र बुझाउनु भएको हो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, समितिका सल्लाहकार सुविदार मेजर खेमजाङ गुरूङ लगायतको उपस्थिति थियो। प्रजियो मार्फत प्रधानमन्त्रीलाई बुझाइएको उक्त ज्ञापन पत्रमा भारत सरकारसँग अविलम्ब कूटनैतिक पहल गरी भर्ती सुचारू गर्न माग गरिएको छ। सन् 1947 नेपाल भारत र बेलायत सरकारबीच भएको सन्धिको पूर्ण रूपमा कार्यान्वयन गर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रजियो खनालले भूतपूर्व भारतीय सैनिकहरूको मागलाई नेपाल सरकार समक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। हाल भारत सरकारले विगत 5 वर्षदेखि आफ्नो नीति सेनाको भर्तीमा नीतिमा परिवर्तन गरी अग्निपथ योजना लागू गरेको छ। जस अनुसार सेनामा भर्ती भएका मध्येबाट 4 वर्षपछि उत्कृष्टताको आधारमा 25% स्थायी रूपमा राख्ने र बाँकी रहेका 75% निश्चित रकम दिई विदा गर्ने र उनीहरूलाई योग्यताको आधारमा अर्धसैनिक बल, पुलिस र विभिन्न सरकारी निकायहरूमा रोजगारका लागि प्राथमिकता दिने भन्ने रहेको छ। भारतको उक्त अग्निपथ योजनामा नेपाल सरकारले असहमति जनाउँदै आफ्नो नागरिकलाई यस योजना अन्तर्गत भर्ती हुन रोक लगाएको छ। नेपाल सरकारको सोही कदमको विरोध गर्दै भारतीय सैनिकमा पुनः भर्ती सुचारू गर्न पहल गरिदिन माग सहित भूपो एवं भूपो आश्रित परिवार सड़कमा उत्रिएका हुन्। विगत 5 वर्षदेखि भर्ती प्रक्रिया ठप्प रहँदा कतै लामो समयदेखि चलिरहेको रोजगारको अवसर बन्द हुने त होइन भन्ने आशंका पनि बढ़ेको समितिका सल्लाहकार सुविदार मेजर खेमजाङ गुरूङले बताउनुभयो। देशमा बेरोजगार समस्या बढ़दै जाँदा भर्ती पुनः सुचारू नहुँदा युवाहरू विदेशी नै बाध्य हुँदै गएको उहाँको भनाई छ। भूपोहरूले आफूहरूको माग व्यवस्था गरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। लमजुङको मर्स्याङदी गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वार्षिक कार्ययोजना तयार गरेको छ। कार्ययोजना निर्माणका लागि बुधबार गाउँपालिकामा गोष्ठी आयोजना गरिएको थियो। गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको अध्यक्षतामा भएको गोष्ठीमा चालू आर्थिक वर्षका नीति तथा कार्यक्रमको कार्यान्वयन, बजेट प्रक्रियाबारे विस्तृत छलफल गरिएको गाउँपालिकाले जनाएको छ। गोष्ठीमा प्रत्येक शाखा तथा निकायको भूमिका, जिम्मेवारी र कार्यतालिकालाई स्पष्ट पार्दै वार्षिक कार्ययोजना निर्माण गरिएको छ। योजना तथा कार्यक्रम तोकिएकै समयमै सम्पन्न हुने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र कार्य सम्पादनमा उत्तरदायित्व सुनिश्चित गर्ने विषयमा जोड़ दिइएको थियो। गाउँपालिकाले जन अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाह, सुशासन, दिगो विकास र समृद्ध मर्स्याङदी निर्माणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। वार्षिक कार्ययोजनाले चालू आर्थिक वर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्न तथा उपलब्ध स्रोत साधनको प्रभावकारी परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजमा यति बेला सुन्दै हुनुहुन्छ। बिहान 6:30 बजेको चौतारी खबर अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
6: माया हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
7: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 98560445।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
9: सुनिता आ गर त
10: भोके, मेरो दास सबै किराले खाएको छ।
9: गर न के, आ गर म हेर्छु।
10: आ
9: छि कस्तो गनाको, दाँत माझ्दैन हो?
10: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
9: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
11: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
12: भूपुसैनिक डेन्टल होम प्राली, बेसितर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
13: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
14: सम्पर्क फोन नम्बर 06652514429, मोबाइल नम्बर 98414844।
15: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला। खड्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
16: बुत्ना डिजिटल छँदै छ नि, झिगे खोला हुला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
17: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 98560-46466।
18: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
19: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। वरिष्ठ लोक गायिका माया गुरूङ सांगीतिक साँझ 2083 सफल बनाउन लमजुङ घर भई हाल बेलायतमा रहेका समाजसेवी गीतकार तथा राज शान्ति फाउण्डेशनका संस्थापक राज शान्ति सुनारले कुल 1,50,000 रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङका अनुसार सांगीतिक साँझका लागि पहिलो सहयोगीदाताका रूपमा सुनारले 50,000 रूपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो। यस्तै प्रतिष्ठानभित्र कलाकार कल्याण र लोक संस्कृतिको संरक्षणका लागि स्थापना गरिने राज शान्ति अक्षय कोषका लागि थप 1,00,000 रूपैयाँ प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ। प्रतिष्ठानले सुनारको योगदानलाई केवल आर्थिक सहयोग मात्र नभई लोक संस्कृतिको संरक्षण स्रष्टाप्रतिको सम्मान तथा कलाकारको भविष्य सुरक्षित बनाउने अभियानप्रतिको गहिरो विश्वास र आत्मीय साथका रूपमा लिएको जनाएको छ। स्थापना हुन लागेको राज शान्ति अक्षय कोषबाट प्रत्येक वर्ष लमजुङमा जन्मिएर नेपाली लोकगीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नव प्रतिभा कलाकारलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले कुल 1,50,000 रूपैयाँको योगदानले संस्थाको इतिहासमा नयाँ अध्याय थपेको उल्लेख गर्दै राज शान्ति सुनारप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै उहाँको सहयोगले अन्य शुभेच्छुकहरूलाई पनि लोक संस्कृति संरक्षण र कलाकार कल्याणको अभियानमा सहभागी हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। सरकारले 9 विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको हो। बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2053 संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजधानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो। यस्तै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, बाल श्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, मेलमिलाप सम्बन्धी ऐन 2068 संशोधन गर्न बनेको विधेयक, कर्मचारी सञ्चय कोष ऐन 2019 संशोधन गर्न बनेको विधेयक पनि पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेतराज दाहाललाई मनोनयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा संचार खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्री परिषद बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद 6 संशोधन नियमावली 2083 समेत स्वीकृत गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा 35 75 वर्ष नागेका ज्येष्ठ शिक्षकहरूको सम्मान सहित गुरू पूर्णिमा मनाइयो। भारतीय सेनामा नेपाली भर्ती पुनः सुचारू गर्नुपर्ने माग राख्दै बेसी शहरमा विशाल र्याली प्रजीय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो। समयमै योजना कार्यान्वयन गर्न मर्सियाङदीको वार्षिक कार्ययोजना तयार। गुणस्तरीय सेवा प्रवाह सुशासनदीको विकास र समृद्ध मर्सियाङदी निर्माण प्रति प्रतिबद्धता। माया गुरूङ सांगीतिक साँझका लागि राजशान्तिको 1.5 लाख सहयोग, राजशान्ति अक्षय कोष पनि स्थापना गरिने। र 9 वटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने मन्त्री परिषदको निर्णय। बिहान 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 98462949129 र 98461052091। किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी? तालबारा ही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461032004 र 98191920981।
3: अहिले बिहानको 7 बज्यो।
4: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 MHz।

0: लमजुङ सिरप रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईहरुको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
0: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98171540।
2: सुनिता आ गर त
3: भोके, मेरो दाँत सबै किराले खाएको छ।
2: गर न के, आ गर, म हेर्छु।
4: आ
2: छि, कस्तो गनाको, दाँत माझ्दैनौ हो?
3: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
2: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुसैनिक डेन्टल होम प्राली, भिसिटर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी।
6: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
8: भारे खन प्रलय शैली हतार नै न
9: हो याजु निवाले व छिजी तारे मुई पिव मिमेमी मार्वलरी त्रिवबीर बेसिसर मोबा गंगा आर्ट गैलरी याव मय बाचु
8: नै याम बीर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याव मयलो फारे तारे प्रे यान सेदी
9: स गंगा आर्ट गैलरी तो बनेउ राचु
8: तर मि मार्बलर फिवा साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड जम्मै बनिम्रो, फोटो प्रिन्ट, टी सर्ट प्रिन्ट, स्टिकर कटिम लम्रो, छलसी ब्याज दे माया चिलो भनेम्रो।
9: पहिले भनेको मैले सबै बुझ्यो कान्छा, गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
10: बेसिसर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
0: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
11: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैंक चोक, लमसुङ। प्रोपाइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98462-46648 र 98463-01883।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: बोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुस्तनिक डेन्टल होम प्राली बेसीचर नगरपालिका आठ सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौँ।
0: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
0: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
1: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 9855-602909।
4: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 9855-45-435।

0: ও দুঃখে কে টাউকো দুখ্নি কে পেট দুখ্নি কে দুখ্যাও দুখ্যাও ঝন এই বেলা পখালা লাগে হইরান হইন কাহ জানি হলা কে গর্নে কে নগর্নে কইলেই বিরামী ভয়ের কেই মেলো মিশে ফাইল
1: বুয়া ফির নগর্নোস ঝট্টই সুভাষ মেডিকো ফার্মামা গই আলম এই বেশি চরক সেরা চোখ দেখি কারাকার জানে বাটো ছ নি তিন জাম বরু
0: হুন্ছ বুয়ারী ল গই আলম সারি গারো
1: सुभाष मेडिको फर्मा बेची शहर नगर पालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
3: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665220227 मोबाइल नम्बर 9842949129 र 9841552091
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा ब्युविजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा ब्युविजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
0: सिबिएस तथा ब्युविजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सिनिका आ गर त
1: भोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुस्तनिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
7: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
6: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
7: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
9: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रमा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
7: सम्पर्क फोन नम्बर 98165-85520 98066-66162 र 066-521-381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: बाबुजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
5: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसीसहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
5: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाब लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
4: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौ।
3: सोयल मेडिसिन्स, बेसीसहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463-78450 र 98241-1032।
6: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ, बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
6: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना, अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म, सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि, त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
5: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
7: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739 र 98174038।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओभरे खन प्रलय शैली हतार लैन
1: हो याजु निवने बछिजी तारे मुई पिबा मिमेमी मार्बलरी प्रिमा बिरा बेसिसर मुबा गंगा आर्ट ग्यालरी याबो मय बाचु
2: मै या बिर तयार तडीबा तारे नासर बजार लम्बी मु मेडा ला कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याबो मयलो फारे तारे प्रिय यान सेदी
1: च गंगा आर्ट ग्यालरी तो बने बाचु
2: तर नि मार्बलर फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनेम्रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै
3: बेसिसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883
5: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु
6: बुवा पिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
5: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
6: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
3: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
8: कामने रोग
7: बौलाउने रोग
8: ढल्ने रोग
7: मूर्छा पर्ने
8: सपना नराम्रो देख्ने
7: डराउने
8: रिस उठ्ने
7: तर्सिने
8: खान मन नलाग्ने
7: चिलाउने
8: ऐठन गर्ने
7: कम्मर दुख्ने
8: हात खुट्टा पोल्ने
7: चपाउने
8: हात खुट्टा दुख्ने वा सुन्निने
7: ज्यान करकर खाने
8: महिनावारी गडबडी
7: बाजोपन
8: छारे रोग
7: प्रेसर
8: सुगर
7: प्यारालाइसिस
8: दम
7: खोकी टोकेको निलो दाम
8: मान्छे हराएको
7: सामान हराएको
8: मुना मुना लागेको
7: मेलमिलाप गर्न पर्ने
8: दाँत दुखेको
7: बिगार परेको
8: पैसा फसेको
7: रक्सी छुटाउने
8: घर बाँध्ने
7: पिनास भएको
8: टाउको दुख्ने
7: ग्यास्ट्रिक
8: जन्डिस भएको
7: सत्रु नष्ट गर्ने
8: बाथ रोग
7: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
8: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
9: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36
7: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: प्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झिङ्गे खोला पुन्चो पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी तालबारा हि डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्, लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सान्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कस्तो छेकेको छ र,
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652735, 06652475, मोबाइल नम्बर 9856045।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841652091।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
7: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
7: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
6: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ, प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीकर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड रक्सी छुटाउने औषधि मोटोपन घटाउ

0: राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढा ए बुढा, एक पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिभेज तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिभेज तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ तेह्र लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्नु पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रात बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
6: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या जाने एक बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसी भइ
7: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु
6: हुन्छ बुहारी ल गइहालम साह्रै गाह्रो भयो
7: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
8: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
9: कामने रोग
8: बौलाउने रोग
9: ढल्ने रोग
8: मूर्छा पर्ने
9: सपना नराम्रो देख्ने
8: डराउने
9: रिस उठ्ने
8: तर्सिने
9: खान मन नलाग्ने
8: चिलाउने
9: ऐठन गर्ने
8: कम्मर दुख्ने
9: हात खुट्टा पोल्ने
8: चपाउने
9: हात खुट्टा दुख्ने वा सुन्निने
8: ज्यान कर्कर खाने
9: महिनावारी गडबडी
8: बाजोपन
9: छारे रोग
8: प्रेसर
9: सुगर
8: प्यारालाइसिस
9: दम
8: खोकी टोकेको निलो दाम
9: मान्छे हराएको
8: सामान हराएको
9: मुना मुना लागेको
8: मेलमिलाप गर्न पर्ने
9: दाँत दुखेको
8: बिगार परेको
9: पैसा फसेको
8: रक्सी छुटाउने
9: घर बाँध्ने
8: पिनास भएको
9: टाउको दुख्ने
8: ग्यास्ट्रिक
9: जन्डिस भएको
8: सतुर नष्ट गर्ने
9: बाख रोग
8: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
9: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ?
10: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लम्सुङ, कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
8: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आएँ बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउँछ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: सुनिता आ गर त
0: भोके, मेरो दास सबै किराले खाएको छ।
3: गर न के, आ गर, म हेर्छु।
0: आ
3: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
0: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ कि।
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
5: भूपुसैनिक डेन्टल होम प्राली, बेसिसर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
6: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी।
5: सम्पर्क फोन नम्बर 0665214029, मोबाइल नम्बर 9844184440।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायण चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066162162 र 0665231381 दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँघरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मदिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-435।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
0: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
1: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
0: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
1: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038
2: भाउजू अनुहार त मलिन देख्छु नि के भयो हजुरलाई
3: हजुर बाबु छोरालाई अनन्ती ज्वरो आएको छ फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन के गर्ने होला बाबु
2: नआत्तिनुहोस् भाउजू मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए नानी त निको भइहाले
3: हो र बाबु म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो नभए औषधि किनेर ल्याउँछु
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा सबै खाले औषधि बिक्री वितरण घाउ सफा गर्ने सिलाई तथा टाका लगाउने बाफ लगाउने छाला तथा अन्य रोगको उपचार गरिन्छ औषधिमा विशेष छुटको व्यवस्था छ महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ सुगर प्रेसर युरिक एसिड दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ
2: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं
1: सोयल मेडिसिन्स बेसीसहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि प्रोपाइटर सरोज कुमार श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032
2: ओहो हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
2: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
5: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसीसहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665220227 मोबाइल नम्बर 9842649129 र 9841552091
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्षी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: तर नि मार्बल र फ्री बा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम र छालासी ब्याज दे माया चिलो भनेम्रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै
0: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
2: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843018383
3: किन हाँस्या नि बुढा तुलाई फर्किने गरी
1: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका
3: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
2: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: काम्ने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: मुना मुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बान्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सत्रु नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 9769777860 9769777860 र 9821 5736 9821 5736
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दाँत माझ्दैन हो
1: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली पेसिटर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्
6: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
7: हो त है आमा बरु कहाँ जाने भन्नु त
6: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
8: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।

0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गर्भदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
1: सिमिता आ गर त
2: भोके, मेरो दास सबै किराले खाएको छ।
1: गर न के, आ गर, म हेर्छु।
2: आ
1: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
2: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरी डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपु सैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
0: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
3: भूपु सैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
4: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
3: सम्पर्क फोन नम्बर 066 521 429, मोबाइल नम्बर 98 414 84 440।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98 462 18 202 र 98 403 19 789।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसोङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी शहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-435।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? यसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो,
4: हेर सर,
3: टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841520091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तो दुख कहिले टाउको दुख्ने कहिले पेट दुख्ने जे दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसी चाहिँ
1: बुवा फिर नगर्नुहोस् झट्टै सुभाष मेडिकल फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विशेष शहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 086551381 दीपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी कालबारा डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलि आइछन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र आदि भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: ताल बाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
2: जापान ट्राई होइन स्योर गरौं
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
2: स्टुडेन्ट एन्ड होल्डिङ भिजामा जापान जाने सुवर्ण अवसर
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ
1: लमजुङ एजुकेसन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 9855-602909
0: ओहो हेर सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
5: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
2: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 9842649129 र 9841652091
0: ओ भरे खान प्रलो छैन हतारलाई र
6: हो आजो निवने छिजी तारे मुई पिब मिमी मार्बलरी प्रिवर देशी सर मुबा गंगा आर्ट ग्यालरी या वो मैं आचु
0: मैं याम भी र तयार तड़ी वा तारे नासर बजार लंबी मु मेरा वा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर दी भी र या वो मैं लो खारे तारे प्रिय या नसे दी
6: स गंगा आर्ट ग्यालरी तो बने वा आचु
0: तरमी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी शर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो भनेम्रो
6: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
2: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
7: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
8: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 98462646648 र 98463018383।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सिमिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसिकर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: भाउजू अनुहार त मलिन देख्छु नि

0: के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
0: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सर नगरपालिका हात प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420735, 06652420775, मोबाइल नम्बर 9856045।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739829 र 98175438।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मसी भइन।
3: बुवा फिर नगर्नुहोस्, झट्टै सुभाष मेडीको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अहिले साँझको छ बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ।
6: स्वास्थ्य कर्मीको दुई दिने हड़तालको कारण आज अस्पतालको ओपीडीमा भीड़, बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
7: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ्दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
6: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943353555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुनसरीको कप्तानगंज र दिवानगंजमा आइतबार राति भएको हिंसात्मक घटनापछि मधेशका विभिन्न जिल्ला अशान्त बनेका छन्। झडपमा गोली लागेर अस्ति आइतबार ओमप्रकाश मेहताको ज्यान गएको थियो भने घाइते भएका दिवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे पनि स्थानीय बासिन्दा त्यसप्रति स्वस्थ हुन सकिरहेका छैनन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन वा गृहमन्त्री सुदन गुरूङ आफै घटनास्थलमा पुगेर वा स्थानीय बासिन्दासँग संवाद गरेर सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने माग स्थानीय बासिन्दाले राखेका छन्। यसैबीच देशमा तनाव बढ़दा समेत प्रधानमन्त्री र गृहमन्त्री गुमनाम बसेको भन्दै संसद र सर्वदलीय बैठकमा व्यापक आलोचना भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा, एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश संकटमा हुँदा प्रधानमन्त्रीले संवाद र सहकार्यप्रति व्यवस्था गरेको आरोप लगाउनुभयो। यस्तै कांग्रेसका सांसद वासना थापा र एमाले नेत्री पद्मा आर्यालले संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नुको साटो सरकार त्रास सिर्जना गर्नेतिर लागेको टिप्पणी गर्नुभयो। यससँगै हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा पनि कांग्रेसका सभापति गगन थापा लगायत शीर्ष नेताहरूले राजनैतिक संवादबाट समस्याको समाधान खोज्न अग्रसरता नदेखाएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। घटनापछि मध्यरातमा सामाजिक सञ्जाल मार्फत संयमताको अपील गर्ने बाहेक प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले संसद वा नागरिक समक्ष उपस्थित भएर स्पष्ट जवाफ दिनुभएको छैन। यस्तो गम्भीर स्थितिमा सरकारले तत्काल राजनैतिक संवाद शुरू गरी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने चौतर्फी माग उठेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले अहिले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तराई मधेशमा जारी घटनाक्रमबारे राष्ट्रका नाममा उहाँले सम्बोधन गर्न लाग्नु भएको हो। यसैबीच गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता सुनसरी पुग्ने क्रममा हुनुहुन्छ।
6: यसैबीच सिरहाको गोल बजारमा आज गोली लागेर एकजनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका 15 वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार कसले चलाएको गोलीबाट ज्यान गएको भन्ने खुल्न सकेको छैन। गोल बजारमा अर्का एकजनालाई पनि गोली लागेको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले गोल बजार क्षेत्रमा आज दिउँसो 2 बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। घटनापछि प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा प्रदर्शन जारी रहेका छन्। प्रदर्शनकारीहरूले गोल बजारमा रहेको एबी मलमा आगजनी गरेका छन्। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले 3 पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिलय गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जानकारी दिनुभयो। आज दिउँसो 3:30 बजेदेखि अर्को आदेश जारी 9 बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रशासनको विज्ञप्तिमा भनिएको छ। सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहानदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश जारी गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले पनि वीरगंज महानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा 5 वा त्योभन्दा बढ़ी मानिस भेला हुन, प्रदर्शन गर्न लगायत काम गर्न पाइँदैन भने कर्फ्यूमा घर बाहिर हिडडुल गर्न समेत रोक लगाइन्छ।
7: राष्ट्रिय सुरक्षा परिषदको बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको हो। शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको हो। बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन 10 सुनसरीमा भएको घटनाको सम्बन्धमा छलफल भएको थियो। बैठकमा राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ। भविष्यमा यस्ता प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बन्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वयमा कायम गरिने निर्णय भएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले प्राकृतिक विपदका घटनाहरूमा खोज उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरकारवाला निकाय बीचको समन्वय सुदृढ तुल्याउने निर्णय समेत गरेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका मधेसका सांसदहरूले सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री सुधन गुरूङको भूमिकामाथि प्रश्न उठाएका छन्। सुनसरीबाट शुरू भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरूङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सभापति लामिछानेले पछिल्लो घटनाक्रम संवेदनशील भएको बताउनु भएको छलफलमा सहभागी सांसदले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका नेता मणिष शाहले गृह प्रशासनप्रति आइरहेका प्रश्नहरू गम्भीर रहेको बताउनुभयो। पार्टी सभापति रवि लामिछानेसँग मधेसका राष्ट्रपाका सांसदहरूले भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिने क्रममा नेता झाले गृहमन्त्री सुदन गुरूङ आन्दोलनबाट त्यो स्थानमा पुगेको बताउँदै सड़कबाट गृह प्रशासनको बारेमा आइरहेको प्रश्न गम्भीर रहेको बताउनु भएको हो। सुनसरी घटनामा राज्यको तदारूकता पर्याप्त नभएको राष्ट्रपा पूर्व प्रवक्ता समेत रहेका झाको ठहर छ। सुनसरीबाट विस्तार हुँदै गएको घटनाले जनकपुर पनि असुरक्षित रहेको भन्दै नेता झाले परिस्थिति अप्ठ्यारो देखिरहेको बताउनु भएको छ।
7: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगंज गाउँपालिका, कप्तानगंज लगायतका क्षेत्रको विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सुणता, मेलमिलाप, भातृत्व र राष्ट्रिय एकता कायम गर्न अपील गर्नुभएको छ। उहाँले आज एक अपील मार्फत सदियौंदेखि रहिआएको मेलमिलाप, सामाजिक तथा धार्मिक एकता हाम्रो पहिचान र परम्परा भएका उल्लेख गर्नुभएको छ। उहाँले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कड़ा कार्यवाही गर्न र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरकारवाला सबैलाई सचेत हुन पनि आग्रह गर्नुभएको छ। यस्तै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सामाजिक सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। पछिल्लो हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले सामाजिक सद्भावको पक्षमा उभिन सबै पक्षसँग अपील गर्नुभएको हो। यस्तै सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद सचिवालय मार्फत जारी गरिएको सद्भाव सन्देशमा पूर्व राजा शाहले सुनसरीमा भएको आपसी द्वन्दको कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा चिन्ता व्यक्त गर्नुभएको उल्लेख छ। सीधा कुरा प्रश्न विचार यो हो। उज्यालोमा हालै भएको आपसी द्वन्द र विवादप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ। निर्मल निवास स्थित संसद

0: पानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको पानी लाग्छ
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो सांसद राष्ट्रपति पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान प्रधानमन्त्री शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने सुरक्षा निकाय तथा सरकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने राष्ट्रिय सुरक्षा परिषदको निर्णय सिराहा धनुषा र पर्साका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा लगायतका खबर प्रस्तुत गर्यौं
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग काठमाडौँको माइती घरमा अस्ति मंगलबारदेखि सामूहिक आमरण अनशन शुरू गरेका लघु वित्त पीड़ितहरूले आज तेस्रो दिन पनि जारी रहेका छन् उनीहरूले सर्वोच्च अदालतको परमाधीश बमोजिम लघु वित्त पीड़ितका 3 मुद्दे असहमति सहित प्रतिवेदन तत्काल कार्यान्वयन गर्न विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी आचार संहितामा आधारित वित्तीय प्रणाली लागू गर्न माग गरेका छन् यस्तै गरी सुकुम्बासी मजदूर र किसानलाई बिना ब्याज ऋण उपलब्ध गराउन आवश्यक क्षमताका आधारमा काम र दाम उपलब्ध गराउन र निजी तथा वित्तीय संस्थाहरूको अन्त्य गरी समाजवादी अर्थव्यवस्था कायम गर्न माग गरेका छन् माग पूरा नभएसम्म आन्दोलन र अनशनलाई निरन्तरता दिने लघु वित्त तथा वित्तीय शोषण विरूद्ध संघर्ष समितिले जनाएको छ यसअघि वार्तापछि आन्दोलन स्थगित भए पनि सहमति कार्यान्वयन नभएको भन्दै फेरि आन्दोलन पुनः शुरू भएको हो लघु वित्त पीड़ितहरूको आन्दोलन पटक पटक दोहोरिनुको मूल कारण के हो भनेर साथी महेश गेवालीले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापालाई सोध्नु भएको छ
6: अहिले नेपालको आर्थिक अवस्था राम्रो छैन जीवनयापन अत्यन्त कठिन भइराखेको छ दोस्रो कारण के लाग्छ भने बजारको ब्याजदर अत्यन्त न्यून अवस्थामा पुगेको छ वाणिज्य ब्याङ्कहरूले त 4-5% कर्जा दिइराखेको अवस्था चाहिँ छ तर यो लघु वित्त सहकारीमा अझै पनि 12-13% माथि ब्याजदर अवस्था छ वाणिज्य ब्याङ्कको डोमेनमा रहेका ऋणीहरू उनीहरूले अत्यन्त सस्तोमा ब्याज पाउने तर लघु वित्तीय संस्थाहरूको हकमा सहकारीको हकमा यो कुरा लागू नहुने राजनीतिक प्रभावको कारणले पनि यो आन्दोलन तीव्रता भएको अर्को महत्वपूर्ण कारण के छ भने यी लघु वित्तीय संस्थाहरू पनि एकदम निर्मम भए जस्तो लाग्छ कुनै ऋणीले ऋण तिर्न सकेन भने बेजती गर्ने खालका सम्म नाफा कमाउने नाममा अलिकति संवेदनशील नभएको कारणले पनि यो ब्याक फायर गरेको हुन सक्छ
7: सर्वोच्च अदालतले चाहिँ परमादेश नै जारी गरिसकेको अवस्थामा पनि सरकारले चाहिँ कार्यदलको प्रतिवेदन सार्वजनिक नगरेको र सहमति कार्यान्वयन नगरेको देखिन्छ यसमा सरकारको ढिला सुस्तीको कारण चाहिँ के हो जस्तो लाग्छ हजुरले
6: त्यसको हेर्ने निकाय भनेको राष्ट्र ब्याङ्क नै हो त्यस प्रकारको इनिसिएटिभ नभएर नै उकुस मुकुसको वातावरण आएको जस्तो मलाई लाग्छ त्यो क्षेत्रको पूर्ण संरचना जस्तै प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्कको अवधारणामा नेपाल गइहाल्नुपर्छ आम नागरिकको वित्तीय स्रोतमाथिको पहुँच बढाउनको लागि अवलम्बन गर्नुपर्ने रणनीतिमा पनि राष्ट्रको भूमिका अहम छ कर्जामाथिको पहुँचको चाँजोपान मिलाउने काम त राष्ट्र ब्याङ्कै हो
7: पीड़ितहरूले उठाएका माग मध्ये चाहिँ तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रूपमा हेर्नुपर्ने माग चाहिँ के जस्तो लाग्छ हजुरलाई
6: संस्थागत संस्थाहरूले माग गरेर र अब भनौँ न अधिक तरलता जुन ब्याङ्क वाणिज्य ब्याङ्कमा रहेको छ त्यो चाहिँ ग्रामीण क्षेत्रमा जाने प्रबन्ध यदि बढ्ने हो भने अल्पकालमा त समस्या समाधान नहोला तर मध्यकाल र दीर्घकालमा भोलिका दिनमा 2-4 वर्षपछि यी समाधान हुन्छ
7: सरकार र पीड़ित पक्षबीच अब कस्तो प्रक्रियाबाट यो विवाद टुङ्गोमा पुर्याउन सकिन्छ भने
6: अब सरकारले त अब उनीहरूको पीडालाई त सम्बोधन गर्नु पनि नै हाल्यो, यदि ब्याज दर वाणिज्य ब्याङ्कको

0: भन्दाखेरि उच्च छ अनि सरकारले प्रश्न गर्नुपर्यो किन भयो यसको समाधानको उपाय के हो किन वाणिज्य ब्याङ्क भन्दा 2-3% भन्दा माथि मात्र त्यो ब्याज दर नदी किन दिन सकिँदैन भनेर यसले सोध्नुपर्ने हुन्छ सम्बन्धित निकायलाई लघु वित्त वित्तीय संस्थाको समस्या के हो ती संस्थाहरू सही रूपमा सञ्चालन छन् कि नाफाकै पछाडि दौडिराखेका छन् सामाजिक उद्देश्य र उनीहरूको भाइबिलिटीका कुराहरूमा कसरी सन्तुलन मिलाउन सकिन्छ ताकि उनीहरूले उच्च नाफा कमाएर गरिब ऋणीहरूको शोषण पनि नगरून् त्यति संस्थाहरू पनि जीवित रहन् ताकि उनीहरूले वित्तीय पहुँच विस्तारमा योगदान दिइराखुन् भन्ने खालको सन्तुलनकारी भूमिका सरकारले निभाउनु पर्छ जस्तो मलाई लाग्छ।
1: उहाँ नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी अधिकृत नरबहादुर थापा यसैबीच आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर स्वर्णिम अघिल्ले समिति गठन गर्नुभएको छ। आज मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिको सदस्यमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंक कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य सचिव रहेको समितिले आज आन्दोलनरत लघु वित्त पीड़ितहरूसँग वार्ता शुरू गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
2: स्वास्थ्य कर्मीको आन्दोलनका कारण हिजो र अस्ति बन्द रहेका अस्पतालको ओपीडी सेवा आजदेखि नियमित भएको छ। वीरगंजमा रहेको नारायणी अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा नेपाल चिकित्सक संघले देशभर अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै 2 दिन आन्दोलन गरेको थियो। अस्ति र हिजो अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामीहरू त्यत्तिकै फर्किन बाध्य भएका थिए। हिजो सरकार र नेपाल चिकित्सक संघबीच 5 बुधी सहमति भएपछि आन्दोलनको कार्यक्रम फिर्ता भएको हो। आजदेखि चिकित्सकहरू नियमित सेवामा फर्किए 2 दिन बन्द रहेको ओपीडी खुलेपछि अस्पतालमा बिहानैदेखि बिरामीको भीड़ बढ़ेको छ।
1: यति बेला बर्खासँगै आउने बाढ़ी पहिरो र डुबानका कारण खानेपानीका स्रोत दूषित भई झाडा पखला, हैजा, आउँ, टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम तीव्र रूपमा बढ़ेको छ। यस्तै उच्च तापक्रम र आर्द्रताका कारण लामखुट्टेको वंशवृद्धि भई डेंगी र मलेरिया फैलिएको छ भने घाँस र झाड़ीमा पाइने किर्णाबाट सर्ने स्क्रब टाइफसको जोखिम पनि उच्च छ। जलवायु परिवर्तनका कारण अनियन्त्रित वर्षा र गर्मी बढ़दा यस्ता भाइरस जीवाणु तथा फंगस जन्य संक्रमण फैलन मदत पुगेको स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। यस मौसमी प्रदूषणले गर्दा कान, नाक र घाँटीको संक्रमणका साथै छाला सम्बन्धी रोगका बिरामी पनि अस्पतालमा बढ़न थालेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। उहाँका अनुसार यस्ता जोखिमबाट जोगिन सधैँ पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, बाहिरको खुल्ला र बासी खाना नखान तथा खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। यस्तै डेंगीबाट बस्न घर वरिपरि पानी जम्न नदिने, पानीका भाँडा छोपेर राख्ने र राति सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदको सिफारिशमा प्रमुख निर्वाचन आयुक्त र 2 आयुक्त नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 245 उपधारा 2 संवैधानिक परिषदको सिफारिशमा मोरङका मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको हो। त्यस्तै ओखलढुङ्गाका गुरूप्रसाद वाग्ले र काठमाडौँका डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्त पदमा नियुक्त गरिएको छ। कार्की, वाग्ले र सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
1: प्रतिनिधि सभाको बैठक 5 दिनका लागि स्थगित भएको छ। आज बसेको बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। साथै प्रतिनिधि सभाका पूर्व सदस्य गोपाल मान श्रेष्ठको निधनमा शोक प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यो सँगै सभामुख टुल प्रसाद अरियालले प्रतिनिधि सभाको अर्को बैठक 5 दिनपछि अर्थात साउन 19 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभएको हो।
2: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसदले बनाएको कानून सरकारले फेसबुक स्ट्याटसबाट हटाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनु भएको हो। दाहालले राष्ट्रिय सभाले मेहनत गरेर पास गरेको आर्थिक विधेयकलाई फेसबुकबाट उल्ट्याउँदा राष्ट्रिय सभाको अस्तित्वमाथि समेत प्रश्न उठेको बताउनुभयो। सभाले पास गरेर पठाएको आर्थिक विधेयक एउटा फेसबुक स्ट्याटसले काट्न मिल्छ कि मिल्दैन भन्दै उहाँले प्रश्न समेत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर खारेज गरिएको उल्लेख गर्नुभएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्कम
1: डिस्को खुशी को कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शेयर बजार लगातार चौथो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 16.29 अंकले घटेर 2672.58 बिन्दुमा झरेको छ। नेप्सी चार दिनमा 62 अंकले घटेको छ। आज सबै समूहको उपसूचक घटेकामा विकास बैंक जलविद्युत समूह 1% भन्दा धेरैले ओह्राल लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.2 अर्ब रूपियाँ कारोबार भएकोमा आज 337 कम्पनीको 75,48,000 किता शेयर 3.38 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: राहदानी विभागले आजदेखि विद्युतीय राहदानी सम्बन्धी सेवा 2 शिफ्टमा सञ्चालन गर्न थालेको छ। दक्षिण कोरियामा रोजगारीको लागि रोजगार अनुमति प्रणाली पीएस अन्तर्गत आवेदन दिने चाप बढ़ेसँगै पासपोर्ट लिनेको पनि भीड़ बढ़ेको र विभागले आजदेखि साउन 22 गतेसम्मका लागि 2 शिफ्टमा सेवा सञ्चालन गरेको हो। विभागको सूचना अनुसार अब 2 शिफ्ट गरेर बिहान 7 बजेदेखि राति 9 बजेसम्म सेवा उपलब्ध हुनेछ। सार्वजनिक विदा हुने शनिबार र आइतबार पनि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म सेवा दिने राहदानी विभागले जनाएको छ। अहिले काठमाडौँको त्रिपुरेश्वर रहेको राहदानी विभागमा पासपोर्ट लिनेको भीड़ लागेको छ। दक्षिण कोरिया रोजगारीका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउन राहदानी अनिवार्य हुने भएकोले पछिल्लो 1 हप्तादेखि राहदानी सेवामा सेवा गराएको चाप बढ़ेको विभागले जनाएको छ।
6: सरकारले आजदेखि लागू हुने गरी वैदेशिक रोजगारीमा जाने हरेक नेपाली कामदारका लागि विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नु पर्ने व्यवस्था लागू गरेको छ। अबदेखि श्रम स्वीकृति लिने प्रक्रियामा कामदारले आफूले विदेशमा गर्नुपर्ने कामको प्रकृति जिम्मेवारी तथा कार्यक्षेत्र स्पष्ट उल्लेख भएको विस्तृत कार्य विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। यसअघि वैदेशिक रोजगारीका लागि पेश गरिने कागज पत्रमा कामको शीर्षक मात्रै उल्लेख हुने गरेको थियो। तर अब कामदारले वास्तवमा कुन प्रकारको काम गर्नुपर्ने दैनिक जिम्मेवारी के हुने आवश्यक सिप कार्यस्थलको अवस्था तथा रोजगारदाताले तोकेको कार्यक्षेत्र समेत स्पष्ट खुलाएको जब डिस्क्रिप्सन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
5: डाक्टर गोविन्द केसीबीच भएको सहमतिको विरोध गर्दै निजी मेडिकल कलेजहरूले स्नातकोत्तर तह अर्थात एमडीएमएस अध्ययनरत विद्यार्थीलाई दिँदै आएको स्टाइपेण्ड अर्थात काम गरे बापत दिइने मासिक जीवन निर्वाह भत्ता वा छात्रवृत्ति रकम रोकेका छन्। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आजैदेखि लागू हुने गरी मासिक 48,737 रूपियाँ बराबरको स्टाइपेण्ड रोक्ने निर्णय गरेको हो। सरकारले डाक्टर केसीसँग निजी कलेजमा एमबीबीएसको सीट नबढ़ाउने र लगानी सम्बन्धी नियम कड़ाई गर्ने सहमति गरेपछि निजी कलेजहरू आन्दोलित भएका हुन्।
6: महोत्तरीको बर्तीवास नगरपालिकाको कालापानीमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा माइती गर्न प्रदर्शन भएको छ। वन कर्मचारीहरूलाई आक्रमण गर्नेलाई कार्यवाही गर्न माग गर्दै वातावरण संरक्षण अभियान कर्मीहरूले 3 दिनदेखि प्रदर्शन गर्दै आएका हुन्। माइती घर मण्डलामा धरना दिँदै वातावरण संरक्षण अभियन्ता सुनिल यादवले 2 महिना बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिहरू पक्राउ नपरेका बताउनुभयो। उहाँका अनुसार 2 महिना अगाडि महोत्तरको कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने सम्बन्धमा सूचना टाँस्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा सुमन शिष्यसहित 7 जना वन कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिएर झण्डै 6-7 घण्टा बन्दक बनाएको थियो।
5: आज मानव बेचबिखन विरूद्ध विश्व दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। सन् 2013 डिसेम्बर 18 तारीकमा राष्ट्रसंघीय महासभाले मानव बेचबिखन विरूद्ध विश्व दिवस घोषणा गरेपछि सन् 2014 हरेक वर्ष जुलाई 30 दिवस मनाउन थालिएको हो। मानव बेचबिखन रोकथाम पीड़ितको संरक्षण तथा अन्तर्देशीय सहकार्यलाई सुदृढ़ बनाउने उद्देश्यले यो दिवस मनाउन शुरू गरिएको हो। यस वर्ष दिवस ठगीको जालभित्र थुनिएका मूल नाराका साथ मनाइएको छ।
6: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाली प्रविधि दिग्गज सामसङ इलेक्ट्रोनिक्सले विश्वभर देखिँदै आएको चिपको अभाव सन् 2028 लम्बिने अनुमान गरेको छ। रोइटर्सका अनुसार चिप बिक्रीबाट हुने नाफामा झण्डै 200 गुणा भन्दा धेरै वृद्धि भएसँगै सामसङले यो अभाव अझै केही वर्ष कायम रहने संकेत गरेको हो। सामसङको यो भनाइले एआई प्रविधिमा ठूला कम्पनीहरूको खर्च घट्न सक्ने र त्यसले बजार सुस्त बनाउने भन्ने लगानीकर्ताको चिन्ता थोरै घटाइदिएको छ। सामसङको कार्यकारी उपाध्यक्ष जेजुन किमका अनुसार विश्वका शीर्ष 5 डेटा सेन्टर कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता भइसकेको छ भने अन्य 5 ठूला कम्पनीसँग पनि सम्झौता अन्तिम चरणमा पुगेको छ। 5 वर्ष अवधिका यी सम्झौताहरूले कम्पनीको 60-70% क्षमता ओगट्नेछन्। आर्थिक तर्फ सेमी कन्डक्टर विभागले सन् 2026 दोस्रो त्रैमासिकमा 61.70 अर्ब अमेरिकी डलर अर्थात 93.77 अर्ब रूपियाँ भन्दा बढ़ी सञ्चालन नाफा कमाएको छ। तर चिपको मूल्य आकाशिएपछि सामसङकै मोबाइल युनिट भने मारमा परेको छ। यो त्रैमासमा कम्पनीको मोबाइल विभागले 48.72 करोड़ घाटा बेहोर्नु परेको छ।
5: अफ्रिकी देश जिम्बाब्वेमा 8 वर्ष अघि फेला परेको डायनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ। बेलायत जिम्बाब्वे र दक्षिण अफ्रिकाका वैज्ञानिकको संयुक्त टोलीले सन् 2018 उत्खनन गर्दा डायनोसरको मेरुदण्ड करंग हातखुट्टा र पंजाको हड्डीका अवशेषहरू भेट्टाएका थिए। जीव विज्ञान सम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएका भन्दा नयाँ प्रजातिको डायनोसरको भएको जनाएको छ। अध्ययन प्रतिवेदन अनुसार झण्डै 21 करोड़ वर्ष पुरानो यो डायनोसर 4.5 मिटर अर्थात 15 फीट लामो रहेको अनुमान छ। अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यालेटका अनुसार यो डायनोसर पूर्ण रूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा संक्रमणबाट बचेको संकेत अवशेषमा देखिएको छ। यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डायनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकोमा यो नयाँ खोजले त्यसबेला पनि फरक फरक पारिस्थितिकीय प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ। वैज्ञानिकहरूले अफ्रिकाको प्राग ऐतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। भारतीय क्रिकेटर अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 38 वर्षका क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन्। रहाणेले भारतका लागि 85 टेस्ट 90 एकदिवसीय र टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेले 20 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। उनले टेस्टमा 12 शतक सहित 5,077 एक दिवसीयमा 3 शतक सहित 2,962 र टी20मा 1.5 अर्धशतक सहित 375 रन बनाएका छन्। रहाणेले पछिल्लो पटक सन् 2023 जुलाईमा वेस्ट इण्डिजसँगको टेस्ट क्रिकेट खेलेका थिए। उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि मध्ये एक भनेको सन् 2020-21 अस्ट्रेलिया भ्रमणका क्रममा भारतलाई ऐतिहासिक 2-1 टेस्ट श्रृंखला जिताउनु हो। यस जितको भन्दा उल्लेखनीय पक्ष भनेको एडिलेडमा भएको पहिलो टेस्टमा 36 रनमा अल आउट भएपछि रहाणेको कप्तानीमा भारतीय टोलीले गरेको शानदार पुनरागमन हो। रहाणे विदेश भ्रमणका क्रममा भारतका लागि भरपर्दा मध्यक्रमका ब्याटर थिए। उनले घरेलु मैदानको तुलनामा विदेशमा धेरै टेस्ट खेलेका छन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
6: सुनसरी घटनाको प्रभावले मधेसका विभिन्न जिल्ला अशान्त, ज्यान गुमाउनेको संख्या 3 जना पुग्यो। सांसद, राष्ट्रपति, पूर्व राजा लगायतबाट संयमताको लागि आह्वान। प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने।
5: लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन। पीड़ितहरूको सामूहिक आमरण अनसन तेस्रो दिन पनि जारी। लघुवित्त क्षेत्रमा पुनर्संरचना र ब्याजदर पुनरावलोकन गर्नुपर्ने विज्ञको सुझाव।
6: स्वास्थ्य कर्मीको 2 दिन हड़तालका कारण आज अस्पतालको ओपीडीमा भीड़। बर्खायाममा संक्रामक रोगबाट बस्न खानपान र सरसफाईसँगै लामखुट्टेको टोकाईबाट बस्न डाक्टरको सुझाव।
5: सन् 2028 चिपको अभाव लम्बिने सामसङको अनुमान। मेमोरी चिपको मूल्य बढ़दा कम्पनीलाई फाइदा भए पनि फोन युनिटलाई नोक्सान।
6: र भारतीय क्रिकेटर रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
4: सिमिता आ गर त
1: भोके, मेरो दास सबै किराले खाएको छ।
4: गर न के, आ गर, म हेर्छु। कस्तो गनाको, दाँत माझ्दैन हो?
1: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
4: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
5: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
6: भूपुस्तनिक डेन्टल होम प्राली, बेसिचर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
7: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी।
6: सम्पर्क फोन नम्बर 0665241429, मोबाइल नम्बर 9844184440।
8: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
9: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
8: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665252027, मोबाइल नम्बर 9842949129 र 9841052091।
10: शान्ति र विकासका लागि हाम्रो आवाज।
11: Radio Chautari 91.4 MHz.

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगा हर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। साउन 23 र 24 गते छैटौं हामखोला झरना महोत्सव हुने, लोकप्रिय गायक राजु परियार र शीला आलेको प्रस्तुति रहने। मर्स्याङदी गाउँपालिकाले आगामी चैत्र मसान्तभित्र सबै योजना सक्ने, योजना तथा कार्यक्रमलाई समयमै सम्पन्न गर्न विस्तृत कार्ययोजना निर्माण। भूकम्पबाट क्षतिग्रस्त जीर्ण घर हटाउन राहत प्याकेज लिइसकेका लाभग्राहीलाई रायनस नगरपालिकाको आग्रह। गण्डकी प्रज्ञा प्रतिष्ठान नियुक्ति विवादमा उच्च अदालत पोखराले दिएन अन्तरिम आदेश, नियुक्ति प्रक्रियामाथि तत्काल रोक लगाउनु पर्ने अवस्था नरहेको निष्कर्ष। र सुन्दर बजारमा अटो टेम्पो पार्किङ व्यवस्थापन अभियान शुरू, 15 दिनभित्र व्यवस्थित पार्किङ लागू हुने।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: समाचार अब विस्तारमा। लमजुङको मर्स्याङदी गाउँपालिका उडा नम्बर 8 भुलभुले स्थित हामखोला झरनामा छैटौं हामखोला झरना महोत्सव हुने भएको छ। मर्स्याङदी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा यही साउन 23 र 24 गते सो महोत्सव हुन लागेको हो। महोत्सव बिहान 11 बजेदेखि शुरू भई साँझ 6 बजेसम्म सञ्चालन हुने जनाइएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। महोत्सवमा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र शीला आलेसँगै लमजुङ लोकतारा 2082 रंजित गुरूङ प्रीतम गुरूङको सांगीतिक प्रस्तुति रहनेछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको पर्यटन प्रवर्धनसँगै झरनाको मनमोहक दृश्यको आनन्द लिन महोत्सव उपयोगी हुने अपेक्षा गरिएको छ। महोत्सवमा सहभागी भई स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन आयोजकले आग्रह गरेको छ। महोत्सव मिति नजिकीयसँगै आयोजकले

0: संरचना निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार 15 लाख रूपियाँ भन्दा माथिका सबै योजना ठेक्का प्रक्रिया मार्फत सञ्चालन गरिनेछ भने 10 लाख रूपियाँ सम्मका योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाट नै हुनेछ। प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले कार्ययोजनाले योजना कार्यान्वयनलाई थप व्यवस्थित उत्तरदायी र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्दै सबै निकायलाई तोकिएकै समय सीमामा पालना गर्न आग्रह गर्नुभएको छ। लमजुङको राईनाश नगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त जीर्ण घर हटाउन आग्रह गरेको छ। भूकम्पबाट प्रभावित भएर राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट राहत प्याकेज लिएका तर हालसम्म पनि जीर्ण घर टहरा तथा संरचना नहटाएका लाभग्राहीलाई ती संरचना अनिवार्य रूपमा हटाउन आग्रह गरेको हो। नगरपालिकाले बिहिबार एक सूचना जारी गरेर जोखिमयुक्त जीर्ण संरचना यथाशीघ्र हटाई सम्भावित दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको जनाएको छ। गत असार 22 गतेको निर्णय अनुसार भूकम्पबाट क्षतिग्रस्त जीर्ण घर हटाउन आग्रह गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर नेपालीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजमा सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0663 0635 4 75, मोबाइल नम्बर 98 5 60 45 4 35।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि

0: जाऊ न।
1: विगत 50 वर्ष देखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दीपा सुन चाँदी पसल तपाईहरुकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98165-8020-0066-66162 र 0066-521-381। दीपा सुनचाँदी पसल विस्तार नगरपालिका 8 नारायण स्थान लमजुङ।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी शहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी तहर नगरपालिका 8-13 लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462-18202 र 98403-19789।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी तहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: किन हाँस्यानी बुढा? उलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी शहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
4: ओ भरे, खाना प्रलो छैन हतारलाई र
5: हो याछो मेवाने भछेजी तारे मुई पिबा मिमेमी मार्वलरी त्रिवबीर देसी सर मोबा गंगा आर ग्यालरी दी याव मय बाछु
4: नै याम बीर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याव मयलो खारे तारे प्रे यान सेदी
5: स गंगा आर ग्यालरी दी तो बनेउ राछु
4: तर मि मार्बलर फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिनो भनेम्रो
5: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै।
2: बेसी साहब नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्त लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी शहर नगरपालिका 7 पुरानो बैंक चोक लमजुङ। प्रोपाइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 9842646648 र 9863601883।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
7: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा प्राज्ञ सदस्यहरूको नियुक्ति रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतले नियुक्ति प्रक्रियामाथि तत्काल रोक लगाउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विवादित विषयको अन्तिम सुनवाईका क्रममा कानूनी तथा संवैधानिक प्रश्नहरूको विस्तृत विवेचना गरिने जनाएको छ। उच्च अदालत पोखराका न्यायाधीश सतीज नारायण सिंह राई र ध्रुव कुमार पियाको संयुक्त इजलासले दलित अधिकार कर्मी उमेश सिकेले दायर गरेको उत्प्रेषण युक्त परमादेशको रिटमा अन्तरिम आदेश जारी गर्न स्वीकार गर्दै कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाउन सोमबार भनेको हो। उमेश सिकेले गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रज्ञा प्रतिष्ठान र नियुक्त पदाधिकारीहरू समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा प्रतिष्ठानमा गरिएको नियुक्ति संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्त विपरीत रहेको दावी गर्नुभएको थियो। उहाँले विशेष गरी दलित तथा मगर समुदायको प्रतिनिधित्व नगरी राजनीतिक भागवण्डाको आधारमा नियुक्ति गरिएको आरोप लगाउँदै उक्त निर्णय खारेज गर्न तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न परमादेश जारी गर्न माग गर्नुभएको थियो। अदालतले भने अन्तरिम आदेश सम्बन्धी छलफलका क्रममा पेश भएका निवेदन तथा मिसिल संलग्न कागजात अध्ययनपछि हाल नियुक्त भएका पदाधिकारीहरूको व्यक्तिगत योग्यतामाथि नै प्रश्न उठाइएको नदेखिएको उल्लेख गरेको छ। आदेशमा रिटमा उठाइएका विषयवस्तु अन्तिम आदेश हुँदा विस्तृत रूपमा विवेचना हुने भएकोले तत्काल नियुक्ति रोक्ने अन्तरिम आदेश जारी गर्न आवश्यक नदेखिएको उल्लेख गरिएको छ। अन्तरिम आदेश सम्बन्धी बहसमा निवेदकका तर्फबाट अधिवक्ताहरू महेन्द्रमान व्यथित, मनोज घर्तीमगर, शिवबहादुर सुनार र विजय नेपालले बहस गरेका थिए। विपक्षी गण्डकी प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल, उप न्यायाधिवक्ता गोपाल प्रसाद ढकाल तथा सहायक न्यायाधिवक्ता द्वय अमृत रेग्मी र पवित्र भण्डारीले बहस गरेका थिए भने गण्डकी प्रज्ञा प्रतिष्ठानका तर्फबाट अधिवक्ता कपिलमणि दाहालले पैरवी गरेका थिए। यो विवादको शुरूआत गण्डकी प्रदेश सरकारले गत 22 असारमा गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा 24 सदस्यीय प्राज्ञ सभा मनोनयन गरेपछि भएको हो। सामाजिक विकास, सेवा तथा खेलकुद मन्त्री संयोजक रहेको सिफारिश समितिको सिफारिशको आधारमा प्रदेश सरकारले कुलपतिमा प्राध्यापक डाक्टर कुसुमाकर न्यौपाने, उपकुलपतिमा शंकर विरही गुरूङ तथा सदस्य सचिवमा मन कुमार श्रेष्ठ सहितका पदाधिकारी तथा प्राज्ञ सदस्यहरू नियुक्त गरेको थियो। नियुक्तिको केही समयपछि दलित अधिकार कर्मी उमेश सिकेले उच्च अदालत पोखरामा रिट दायर गर्दै नियुक्ति प्रक्रिया संविधानको समानुपातिक समावेशी सिद्धान्त र गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन 2076 भावना विपरीत रहेको दावी गर्नुभएको थियो। रिटको प्रारम्भिक सुनवाईपछि उच्च अदालत पोखराका तत्कालीन मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागसनको इजलासले विपक्षीको नाममा कारण देखाओ आदेश जारी गरेको थियो। अदालतले विपक्षीहरूलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिँदै अन्तरिम आदेश सम्बन्धी छलफलका लागि मिति तोकेको थियो। सोही छलफलपछि अहिले अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो। रिट निवेदकको मुख्य दावी गण्डकी प्रज्ञा प्रतिष्ठान ऐन 2076 दफा 8 सम्बन्धित छ। उक्त ऐनले प्रतिष्ठानका पदाधिकारी तथा सदस्य सिफारिश गर्दा प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललित कला, नाट्यकला तथा संगीत क्षेत्रका योगदानको साथै सम्भव भएसम्म सबै जाति तथा भाषाभाषी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ। निवेदकका अनुसार नियुक्ति प्रक्रियामा यस व्यवस्थालाई व्यवस्था गरिएको मात्र नभई राजनीतिक भागभण्डालाई प्राथमिकता दिइएको छ। यसले संविधानको समानुपातिक समावेशी प्रतिनिधित्वको मर्म समेत उल्लंघन गरेको उहाँको जिकिर छ। लमजुङको सुन्दर बजार नगरपालिकाभित्र अटो तथा टेम्पोको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सुन्दर बजार नगरपालिका र साना सवारी यातायात प्रणालीको सहकार्यमा संयुक्त अनुगमन तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, सुन्दर बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घरती, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब परीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बलका डीएसपी विकास अधिकारी, प्रशासन शाखा प्रमुख विवेक कुमार पण्डित, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, साना सवारी यातायात प्रणालीका अध्यक्ष विच्छिमान घले लगायत सुरक्षा निकाय ट्राफिक प्रहरी तथा यातायात व्यवसायीहरूको सहभागिता थियो। संयुक्त अनुगमनपछि पाउदी, सिउडी बार, बेलघारी चोक, बगैचा चोक, रमाइलो डाटा, क्याम्पस गेट, मिलन चोक, कुन्छा चोक र खत्री ठाटी क्षेत्रमा निश्चित संख्या तोकी पार्किङ बोर्ड स्थापना गरी 15 दिनभित्र व्यवस्थित पार्किङ प्रणाली लागू गर्ने निर्णय गरिएको छ। कार्यक्रमकै क्रममा सिउडीबार स्थित साना सवारी यातायात प्रणालीको कार्यालयमा करिब 60 जना अटो चालक तथा व्यवसायीलाई ट्राफिक नियम, सड़क सुरक्षा, दुर्घटना न्यूनीकरण तथा व्यवस्थित पार्किङको आवश्यकता र महत्वबारे प्रशिक्षण समेत प्रदान गरिएको थियो। सरकारवाला निकायहरूले व्यवस्थित पार्किङ प्रणाली लागू भएपछि सुन्दर बजारको सवारी व्यवस्थापन थप सहज, सुरक्षित र अनुशासित बन्ने विश्वास व्यक्त गरेका छन्। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। साउन 23 र 24 गते छैटौं हामखोला झरना महोत्सव हुने, लोकप्रिय गायक राजु परियार र शीला आलेको प्रस्तुति रहने। मर्स्याङदी गाउँपालिकाले आगामी चैत्र मसान्तभित्र सबै योजना सक्ने, योजना तथा कार्यक्रमलाई समयमै सम्पन्न गर्न विस्तृत कार्ययोजना निर्माण। भूकम्पबाट क्षतिग्रस्त जीर्ण घर हटाउन राहत प्याकेज लिइसकेका लाभग्राहीलाई रायनास नगरपालिकाको आग्रह। गण्डकी प्रज्ञा प्रतिष्ठान नियुक्ति विवादमा उच्च अदालत पोखराले दिएन अन्तरिम आदेश, नियुक्ति प्रक्रियामाथि तत्काल रोक लगाउनु पर्ने अवस्था नरहेको निष्कर्ष। र सुन्दर बजारमा अटो टेम्पो पार्किङ व्यवस्थापन अभियान शुरू, 15 दिनभित्र व्यवस्थित पार्किङ लागू हुने। हवस् त, साँझ 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बेलुकीको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम येशूको कथा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नुको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त। श्रोता, हामीलाई थाहा छ कि येशू धेरै महिनादेखि इजरायलमा हुनुहुन्थ्यो अनि त्यहाँ उहाँलाई पछ्याउनेहरू धेरै नै मानिसहरू भइसकेका थिए। हामीलाई पहिले नै अघिल्लो कार्यक्रममा थाहा भइसकेको छ कि पत्रुस, अन्द्रियास, फिलिप, नथानेल अनि युहन्नाले येशूलाई पछ्याएका थिए। तिनीहरूले येशूलाई आश्चर्य कर्म गर्दै गरेको देखेका थिए, जस्तै पानीलाई दाखमध्य बनाउनु, बिरामीलाई निको पार्नु अनि दुष्ट आत्मालाई धपाउनु आदि इत्यादि। अनि येशू र उहाँका चेलाहरू गालिलको समुद्र नजिक कफर्नहुममा जानुभयो र ती मानिसहरूको घर पनि त्यही थियो अनि तिनीहरूको परिवारसँग बस्नु एउटा मौका पनि थियो र तिनीहरूको माछा मार्ने व्यापार पनि हेर्न पाइने थियो। श्रोता मित्र, माछा मार्ने काम चाहिँ पहिलो शताब्दीमा एउटा धेरै ठूलो व्यापार नै थियो अनि धेरै राजकीय अधिकारीहरू र धनी मानिसहरूले पनि जालहारीहरूसँग तिनीहरूले भनेको ठाउँमा माछा ल्याइदिनको निम्ति केही पैसामा सम्झौता नै गरेका हुन्थे र ती मछुवाहरूले माछा ल्याइदिए बापत केही रकम पाउने गर्दथे। तर माछा ल्याउने तरिका चाहिँ ती अधिकारीहरू तथा धनी मानिसहरूको अधीनमा भएकोले ती मछुवाहरूले थोरै रकम मात्र पाउँदथे। दिनमा धेरै गर्मी हुने भएकोले माछा मार्ने काम धेरै गाह्रो काम थियो। त्यसै कारण मछुवाहरूले माछा मार्ने काम राति गर्दथे, किनभने राति माछाहरू पानीको सतहमा नै आउने गर्दथे। एक रात पत्रुस, अन्द्रियास, याकुब अनि युहन्ना सबैजना मिलेर माछा मार्न गए, तर येशू चाहिँ घरमा नै आराम गरिरहनु भएको थियो। अनि जब बिहान येशू उठ्नुभयो, उहाँको ध्यान मानिसहरूको जम्मा भएको भीडले खिच्यो। त्यसकारण येशू गणेशरेत नामक झीलमा जानुभयो। त्यसपछि उहाँले परमेश्वरको वचनबाट शिक्षा दिन शुरू गर्नुभयो। तर भीड यति धेरै भयो कि ती मानिसहरूले येशूको स्वर सुन्न सकेनन्। कफर्नहुमको नजिकै पानीको छेउमा सानो ठाउँ थियो अनि त्यहाँ येशूका चेलाहरूले आफ्नो जाल धोइरहेका थिए। दिन भएकोले गर्दा तिनीहरूले आफ्नो काम सिध्याएका थिए, तर येशूले चाहिँ मानिसहरूलाई सिकाउन भर्खर सुरु गर्नु भएको थियो। ती चेलाहरूले माछा पाउनको निम्ति माछा मारेका थिए, तर येशू मानिसहरूलाई माछा मार्न तयार हुनुहुन्थ्यो। त्यहाँ सबैजनाले सुन्न सक्ने भएकोले गर्दा येशू सिमोन पत्रुसको डुङ्गामा चढ्नुभयो र शिक्षा दिइसक्नु भएपछि पत्रुसलाई डुङ्गा किनारबाट अलि पर लान भन्नुभयो। यस बेला येशूले के भन्नुभयो हामीलाई थाहा छैन कि उहाँले के भन्नुभयो भनेर, तर हामी यो अनुमान लगाउन सक्छौ कि उहाँले परमेश्वरको राज्यको बारेमा बोल्नु भएको थियो होला। श्रोता, नासरतमा उहाँको इन्कारलाई सम्झनुहोस् त। उहाँ इन्कार गरिनुभयो किनभने उहाँले यसैया 61 अध्यायमा लेखिएको प्रतिज्ञा पूरा भयो भनेर दावी गर्नुभयो। उहाँले शैतानलाई कसरी हकार्नु भएको थियो याद गर्नुहोस् त। अनि मानिसहरू छक्क परेका थिए कि उहाँले आफ्नो वचनद्वारा र अधिकार सहित गर्नुभएको थियो। अनि सम्झनुहोस् कि येशूले बिहानै आफ्ना चेलाहरूलाई के भन्नुभएको थियो। उहाँले सबै सहरमा गएर परमेश्वरको राज्यको प्रचार गर्नुभएको थियो। येशूले आफ्नो सेवकाईद्वारा परमेश्वरको राज्यको बारेमा बताउनुभयो कि उहाँले नै परमेश्वरको राज्यको अगमवाणी पूरा गर्दै हुनुहुन्थ्यो। प्रिय श्रोता मित्र, हामीलाई थाहा छैन कि कति लामो समयसम्म उहाँले सिकाउनु भयो, तर जति समय लगाए तापनि पत्रुस चाहिँ थाकेकै हुनुपर्दथ्यो। उनले अन्द्रियास, याकुब र युहन्नासँग रातभरि नै काम गरेका थिए अनि रातभरि मेहनत साथ काम गरे तापनि तिनीहरूले अलिकति पनि माछा पक्रन सकेका थिएनन् र आफ्नो काम सिध्याएर तिनीहरूले समय मिलाएर आफ्नो जालहरू धोइरहेका थिए अनि अहिले येशूले त्यही ढुङ्गामा खडा भएर शिक्षा दिइरहनु भएको थियो। तर यो कुरा पक्का थियो कि पत्रुस चाहिँ घरतिर फर्कन चाहिरहेका थिए ताकि घर गएर उनी आराम गर्न सक्दथे। त्यसपछि येशूले आफ्नो वचन सिद्ध्याउनु भयो र भीडहरू उहाँलाई छोडेर गए। अन्तिममा येशूसँग ती जालहारीहरू मात्रै छोडिए। त्यसपछि येशूले भन्नुभयो, सिमोन पत्रुस, तिमीले आफ्नो डुङ्गा अलि पर लगेको म चाहन्छु र फेरि माछा पक्रनलाई जाल हानेको म चाहन्छु। के रे, के येशूले साँच्ची नै भनिरहनु भएको थियो? यसअघि सिमोन पत्रुसले रातभरि नै मेहनत गरेका थिए तर केही पनि समात्न सकेनन् अनि उनले भर्खर मात्र आफ्नो जालहरू धोएर फाटेको ठाउँमा सिलाएका थिए र येशूलाई प्रचार गर्न आफ्नो डुङ्गा दिएका थिए। अनि अझ अर्को कुरा यो थियो कि त्यहाँ भएको हरेकले जान्दथ्यो कि दिनको समयमा माछा मारिँदैन थियो किनकि पानी धेरै तातो भएको कारणले गर्दा माछाहरू सबै गहिरो पानीतिर जान्थे र जालको केही उपयोग नै हुँदैन थियो। त्यसपछि सिमोन पत्रुसले भने, गुरुज्यू, हामीले रातभरि मेहनत गर्यौं तर केही पनि पाएनौ। त्यस समय येशू मुस्कुराउनु मात्र भयो तर केही पनि भन्नु भएन र पत्रुसलाई लगातार हेरिरहनु भयो। सायद यस समयमा पत्रुसले उनले सुनेका र देखेका कुराहरू याद गर्न थाले। उनले कानाको विवाहलाई सम्झे कि येशूले गाग्रीमा पानी भर्नलाई नोकरहरूलाई भन्नुभएको थिएन र जबकि उहाँले त्यसलाई दाखमद्ध बनाउनु भयो। त्यो एउटा काम नलाग्ने आज्ञा थियो अथवा त्यस्तै देखिन्थ्यो अनि अन्तिममा पानी चाहिँ दाखमध्यमा परिणत भएको थियो। त्यसपछि उनले सामरियाको यात्रा सम्झे जहाँ यहुदीहरू कहिले काहीँ मात्र त्यो बाटो हिँड्दथे तर येशू त्यही बाटो जानु भएको थियो र त्यहाँ एकजना स्त्रीलाई भेट्नु भएको थियो। त्यहाँ भएको त्यस स्त्रीसँगको कुराकानीले उहाँको सेवकाईलाई अरू गाउँसम्म पुर्यायो जुन सोच्नै नसकिने थियो। यस्तो देखिन्थ्यो कि सोच्नै नसकिने कुराहरू सधैँ येशूको वरिपरि भइरहेका थिए र उहाँलाई यी कुराको ज्ञान थियो कि मानिसहरूको हृदयमा के छ। त्यसपछि पत्रुसले येशूलाई हेरेर भने, गुरुज्यू, हामीले रातभरि मेहनत गर्यौं र केही पनि पक्रन सकेनौ तर यदि तपाईँ भन्नुहुन्छ भने म गर्नेछु। प्रिय श्रोता, यहाँ पत्रुसले एक जीवन उपयोगी पाठ सिक्दै थिए। जब हामीलाई केही गर्नको लागि भन्नुहुन्छ भने हामीले गर्नुपर्छ। यसले केही अर्थ दिन सक्दैन तर येशू सबै ज्ञानको र मानिसहरूको प्रभु हुनुहुन्छ अनि उहाँले सबै सबैभन्दा असल के हो सो जान्नुहुन्छ। अब मलाई एउटा प्रश्न सोध्न दिनुहोस्, के तपाईँले येशूको आत्माले तपाईँसित कुरा गरेको महसुस गर्नुभएको छ? के तपाईँलाई उहाँले केही गर्न भनिरहनु भएको छ भनी महसुस गर्नुभएको छ? के तपाईँले त्यस्तै गर्नुभयो? के तपाईँले उहाँको आज्ञा मान्नुभयो? प्रिय श्रोता, अब मलाई अर्को किसिमले प्रश्न सोध्न दिनुहोस्। जब उहाँले तपाईँलाई उहाँको चेला हुनलाई सोध्नुभयो, के तपाईँले मान्नुभयो? येशूले आफ्नो जीवनकालमा नै ससानो कुरा गर्नको लागि सबै आज्ञाहरू दिनुभयो। यस्तै गाग्रीमा पानीले भर्नु जबकि मानिसहरूलाई दाखमद्ध चाहिएको थियो, उहाँ सामरिया भएर जानुभयो जबकि यहुदीहरूले त्यसो गर्दैनथे, अनि दिनमा गालिलको समुद्रमा जाल हान्न भन्नु जबकि ती चेलाहरूले रातभरि नै माछा पक्रने कोसिस गरेका थिए। यी सबै पाठहरू दिएका हुन् ताकि हामी येशूका सबै ठूला आज्ञाहरू पालन गर्न सकौं। सबैभन्दा ठूलो र महान आज्ञा यो हो कि हामी उहाँलाई विश्वास गरौं र उहाँको राज्यमा हाम्रो घोडा र हृदयले दण्डवत गरौं। के तपाईँले यो गर्नुभएको छ? अनि यहाँ हामी हेर्न सक्छौ कि यो एउटा सानो आज्ञा येशूले पत्रुस र उनका साथीहरू तयार हुनको लागि दिनुभयो जुन यो कथाको अन्त्यमा एक ठूलो आज्ञा हुनेछ। अनि त्यसपछि पत्रुसले त्यो गर्मी भएको दिनमा आफ्नो डुङ्गा गालिलको समुद्रको गहिरोतिर लगे जबकि सबै माछाहरू पानीको पेटमा हुन्छन्। याकुब र युहन्नाले अर्को डुङ्गा खियाएर त्यसलाई पछ्याए। तिनीहरू सबैजना पत्रुस जस्तै थाकेका थिए तर तिनीहरू येशूले जे गर्नुहुने थियो त्यो छुटाउन चाहँदैनथे। अनि अन्तिममा तिनीहरू ठिक स्थानमा आइपुगे र येशूले पत्रुसलाई जाल हान्न भन्नुभयो अनि जब तिनीहरूले जाल हाने तिनीहरू त्यो विश्वास नै गर्न सक्दैनथे कि जाल चाहिँ माछाले भरिएर धेरै गरौँ।

आनन्दको समय थियो। यसले रातभरिको मेहनतलाई केही दिएको थियो। यसले तिनीहरूको भविष्यको आवश्यकतालाई माछा बेचेर पूरा गर्ने थियो। यदि येशूको पछि तिनीहरू लाग्ने भए आफूसँग राख्नलाई हुने थियो। तर पत्रुस चाहिँ आनन्दित थिएनन्, हर्षित थिएनन्।

जब येशूले पत्रुसलाई गालिलको समुद्रमा गहिरो भागतिर डुङ्गा लैजान भन्नुभयो अनि रातभरि मेहनत गरेपछि र जाल सिलाएर धोएपछि पत्रुसले भने, गुरुज्यू, हामीले रातभरि नै मेहनत गरेर पनि केही फेला पारेनौ, तापनि तपाईँको वचन अनुसार म जाल हान्नेछु। प्रिय श्रोता, के पत्रुसले केही शिकायत गरिरहेका थिए? के उनी अविश्वासले भरिएका थिए? के उनी थाकेका थिए र आफ्ना घरमा जान चाहन्थे? हामी यसको बारेमा जान्दैनौ, तर हामी यो गरेको जान्दछौ कि उनले तुरुन्तै येशूको आज्ञा माने। उनले डुङ्गालाई गहिरो पानीतिर लगे अनि जाल पानीमा हाने। जब जाल माछाले भरिएको थियो, उनले सबै माछाहरूलाई तान्नको निम्ति अरू साथीहरूबाट सहायता पाए। अनि जब के भइरहेको थियो भनेर अरू मानिसहरू अचम्म मानेर हर्षित भइरहेका थिए, पत्रुसले चाहिँ छुट्टै प्रकारको प्रतिक्रिया गरे। जब तिनीहरू फर्केर भुइँमा आए, पत्रुस चाहिँ येशूको पाउमा घोप्टो परेर भने, हे प्रभु, मबाट जाइ जानुहोस्, किनभने म पापी मानिस हुँ। प्रिय श्रोता, किन पत्रुसले यस्तो प्रतिक्रिया दिए त? सायद यही नै थियो किनकि उनले फेरि पानीमा जानलाई प्रभुसँग शिकायत गरेका थिए। हाम्रो निम्ति शिकायत गर्नु चाहिँ ठूलो पाप जस्तो देखिँदैन, तर जब हामी शिकायत गर्छौं, परमेश्वरको हृदय दुखित हुँदछ। यसले आभारीपनको कमीलाई जनाउँदछ। यसले यो देखाउँदछ कि हामी स्वार्थी मात्रै हौ। यसले यो देखाउँदछ कि हामीले उहाँले दिनुभएको कुरामा सन्तुष्ट छैनौ, अनि हामी यो विश्वास गर्दैनौ कि हामीमा उहाँको नियन्त्रण छ। प्रिय श्रोता, प्रेरित पावलले फिलिपी 2:14 भन्छन्, गनगन वा वादविवाद नगरी सबै काम गर्दै जाऊ। अनि पहिलो थेसलोनिकी 5:16 भन्दछ, सधैँ आनन्द गर। सायद पत्रुसले यही किसिमले प्रतिक्रिया जनाए किनभने उनलाई विश्वास थिएन कि येशूले उनलाई माछा पक्रनको निम्ति सही ठाउँमा लान सक्नुहुन्छ, किनकि पत्रुस एक खप्पिस जालहारी थिए। उनले माछा पक्रनको निम्ति सबैभन्दा असल ठाउँ जान्दथे, अनि यो पनि कि दिउँसो घाममा माछा पक्रन सकिँदैन। तर परमेश्वरको मार्ग हाम्रो मार्गभन्दा धेरै उच्च छ, अनि हाम्रो सोचाइ भन्दा उहाँको सोचाइ धेरै नै उच्च छ। हामी दक्ष जालहारी हुन सकौंला, तर उहाँ त माछाको पनि सृष्टिकर्ता हुनुहुन्छ अनि समुद्रको पनि। यदि उहाँ सबै ताराहरूको नाम जान्नुहुन्छ भने त उहाँले समुद्रको सबै माछाहरूलाई पनि जान्नुहुन्छ। सायद पत्रुसले यस्तै प्रकारले प्रतिक्रिया येशूलाई दिए किनकि उनी आफ्नो आचरण र अविश्वासको बारेमा सजग भएका थिए। उनले येशूले धेरै आश्चर्य कर्म गरेको देखेका थिए। उहाँले उनको सासूलाई निको पारेको पनि देखेका थिए, तर अझसम्म येशूको बारेमा उनमा केही शंका थियो होला। अनि अहिले भर्खरको दयापनको र शक्तिको आश्चर्य कर्मले उनको खराब आचरणलाई नै बदलिदियो, अनि उनले येशूलाई पछ्याउने कुराको महसुस गरे। प्रिय श्रोता मित्र, के तपाईँ पनि यस्तै प्रकारको सधैँ महसुस गर्नुहुन्छ? तपाईँ वास्तवमा येशूको आदर गर्नुहुन्छ? तपाईँ साँच्चै नै येशूलाई मन पराउनुहुन्छ? तर जसरी तपाईँ आफैले आफ्नो जीवनमा हेर्नुहुन्छ, तपाईँले सबै समस्याहरू पापहरू देख्नुहुन्छ, अनि जब येशूले तपाईँलाई केही गरेको चाहनुहुन्छ, तपाईँलाई उहाँको त्यो उपहार स्वीकार गर्न गाह्रो हुन्छ, अनि उहाँलाई पछ्याउन पनि गाह्रो समय हुन्छ। तपाईँ पत्रुसले भने जस्तै सबै थोक बिर्सनुहुन्छ, हे मेरा प्रभु, मबाट जाइ जानुहोस्, अनि तपाईँले भन्नुहुन्छ, म यो गर्न सक्दिन, म तपाईँलाई पछ्याउन सक्दिन, म असल छैन, मबाट जानुहोस्। जब पत्रुसले येशूको शक्तिलाई देखे, उनले भनेनन् कि मबाट जाइ जानुहोस् किनकि म कमजोर व्यक्ति हुँ, तर उनले भने मबाट जाइ जानुहोस् किनकि म पापी मानिस हुँ। यहाँ येशूको शक्ति पत्रुसमाथि देखिएको छ, तर पत्रुस यो क्षणमा येशूको पवित्र आचरण देखेर छक्क परेका छन्। तर येशूले उनको जीवन परिवर्तन गर्नको लागि अर्कै कुरा भन्नुभयो। उहाँले भन्नुभयो, सिमोन, तिमी नडराउ, अब उपरान्त तिमीले मानिसहरूलाई पक्रनेछौ। प्रिय श्रोता मित्र, येशूले उनलाई नडराउ भन्नुभयो किनकि पत्रुस डराएका थिए। उनले येशूको पाउमा परेर येशूलाई जानलाई भने। उनले आफ्नो अयोग्यपनको कारणले उहाँलाई यस्तो भने। उनले उहाँको पवित्रताको कारणले यस्तो प्रकारले भने। तर येशूले पहिले नै पत्रुसको बारेमा जान्नुहुन्थ्यो। येशूले पत्रुसको आवश्यकता जान्नुहुन्थ्यो
यसुले पत्रुसको हृदयको गहिराईलाई जान्नुहुन्थ्यो। त्यस कारणले उहाँले भन्नुभयो, पत्रुस न डराऊ। प्रिय श्रोता, पत्रुसको अगाडि प्रभु येशु ख्रिस्टको अनुग्रह कति थियो है? अनि यही अनुग्रह तपाईँ र मेरो अगाडि पनि छ। येशूले हाम्रो भविष्य जान्नुहुन्छ, उहाँ हाम्रो आवश्यकता र खाँचो जान्नुहुन्छ, उहाँलाई हाम्रो हृदयको गहिराई र डर थाहा छ। अनि जब हामी उहाँलाई भन्छौ, मबाट जाइ जानुहोस् किनकि म अयोग्य मानिस हुँ, तपाईँले मलाई भोलि दिनुहोस्। येशूले तपाईँलाई छोड्न इन्कार गर्नुहुन्छ, तर उहाँले आफ्नो अनुग्रहको हात हाम्रो पाखुरामाथि राख्नुहुन्छ र मुस्कुराएर हाम्रो हृदयको गहिराईमा भन्नुहुन्छ, न डराऊ। श्रोता मित्र, आज मलाई यो सोध्न दिनुहोस्, के तपाईँ येशूलाई पछ्याउनको निम्ति आफूलाई अयोग्य महसुस गरिरहनु भएको छ? के तपाईँले येशूलाई अचम्मको काम गरेको देख्नु भएको छ? अनि तपाईँको हृदयमा अझ पनि संघर्ष गरेको पाउनु भएको छ? येशूले तपाईँलाई भन्नुहुन्छ, न डराऊ। न डराऊ भन्ने शब्द बाइबलमा एक आज्ञाको रूपमा दिएको छ। हामी पतन भएको संसारमा छौ, यहाँ डरलाग्दो कुराहरू हुन सक्दछ, किनभने यो पृथ्वी हाम्रो पापको शरापको अधीनमा छ। हामी त्यो संसारमा छौ जहाँ अन्याय भइरहेको छ, अनि मानिसहरू डरमा बाँचिरहेका छन्। किनभने यो अरूको स्वार्थीपनको कारणले हो। हामी यस्तो संसारमा छौ जहाँ मानिसहरू मर्दछन्, अनि हामी डरमा एक्लै छोडिन्छौ। हामी यस्तो संसारमा छौ जहाँ पापको लोभ बलियो छ, अनि हाम्रो हृदय पनि येशूको दयापन भन्दा खराब गर्न चाहन्छ। हो, हामी यो संसारमा छौ जहाँ हामी डरले घेरिएका छौ, तर हामीले येशूको आज्ञालाई बलियो प्रकारले हेर्नु नै पर्दछ, अनि हामीले यो सम्झनु नै पर्दछ, न डराऊ। प्रिय श्रोता, परमेश्वरको वचनबाटको यो प्रतिज्ञालाई सुन्नुहोस्। उत्पत्ति 15:1 यसरी लेखिएको छ, त्यसपछि दर्शनमा अब्राहम कहाँ परम प्रभुको यो वचन आयो, अब्राहम त न डरा, तेरो ढाल म नै हुँ र तेरो इनाम अत्यन्त ठूलो हुनेछ। अनि व्यवस्था 31:8 अनुसार इजरायलका सन्तानहरू प्रतिज्ञाको देशमा जानुभन्दा अघि मूसाले तिनीहरूलाई भने, परम प्रभु आफै तिमीहरूको अघि जानुहुन्छ र तिमीसित हुनुहुनेछ, उहाँले तिमीलाई कहिल्यै छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। न डराउ, निरुत्साहित नहो। जब येशूले मानिसहरूलाई प्रतिज्ञाको भूमिमा लगे, जब तिनीहरू ठूलो युद्ध गर्दै थिए, येशूले मानिसहरूलाई न डराओ, हरेस न खाओ, हिम्मत गरेर बलियो हो, किनकि तिमीहरू लड्नु, तिमीहरूका बैरहरू सबैलाई परमप्रभुले यसै गर्नुहुनेछ। त्यसै गरी यसैया 40:9 भन्दछ, सियोनलाई सुसमाचार सुनाउने हो, तिमी अग्लो पर्वतमा जाऊ, यरुसलेमलाई सुसमाचार सुनाउने हो, जोरसँग तिम्रो स्वर उचाल, न डराऊ, यहुदाका नगरहरूलाई भन, हेर तिमीहरूका परमेश्वर यही हुनुहुन्छ। अनि यसैया 41:10 भन्दछ, यसैले न डरा किनकि म तसित छु, निरुत्साहित न हो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। त्यसै गरी श्रोता मित्र, लुका 12:7 भन्दछ, तर तिमीहरूका त शिरका केश समेत गनिएका छन्, यसकारण न डराओ, तिमीहरू धेरै भङ्गेरा भन्दा बढी मोलका छौ। अनि प्रकाश 1:17 भन्दछ, जब मैले उहाँलाई देखे तब म मरे तुल्य भएर उहाँका पाउमा परे, तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर म माथि राख्नुभयो, न डराओ, आदि र अन्त्य र जीवित चाहिँ म नै हुँ। हो श्रोता, हो, बाइबल न डराऊ भनिने महान आज्ञाले भरिएको छ, अनि यो आज्ञा सबैभन्दा शक्तिशाली, सबैभन्दा पवित्र, जसले हामीलाई प्रेम गर्नुहुन्छ उहाँबाट आउँदछ। पत्रुसले येशूलाई भने, हे परम प्रभु, मबाट जाइ जानुहोस् किनकि म एक पापी मानिस हुँ। अनि येशूले भन्नुभयो, न डराऊ। अनि त्यसपछि येशूले भन्नुभयो, पत्रुस, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ। श्रोता मित्र, येशूले पत्रुसको डरलाई मात्र हटाउनु भएन, उहाँले उनको उद्देश्य विहीनतालाई पनि हटाउनु भयो। तपाईँले देख्नुहुन्छ कि यदि हामी आफैलाई डरमा दिन्छौ भने हाम्रो जीवन कुनै उद्देश्य बिना नै अन्त्य हुनेछ। त्यसकारणले नै हामीले डरमाथि विजयी पाउनै पर्दछ, अनि हामी त्यसको लागि परमेश्वरको इच्छा अनुसार गर्न सक्छौ र हाम्रो जीवनमा उहाँलाई
आदर गर्न सक्छौं। सायद येशूले पत्रुसलाई अझ एउटा कुरा भन्नुभएको थियो होला, म जान्दछु कि तिमी एक पापी हौ अनि आफ्नो जीवनमा असफल छौ, तर म तिमीलाई प्रेम गर्छु र क्षमा दिन्छु। अब आफ्नो माछा पक्रिने व्यापारमा फर्क, म तिमीलाई न्याय गर्ने छैन, तर एउटा जालहारी भएर तिमी सबैको लागि आशा प्राप्त गर्न सक्छौ। तर होइन, येशूले यस्तो भन्नु भएन। यो माछा पक्रिने कामको लागि येशूले पत्रुसलाई पक्रनु भएको थिएन, तर पत्रुसको कमजोरीपनको क्षणमा येशूले पत्रुसलाई यो आज्ञा दिनुभयो, पत्रुस तिमीले आफ्नो जीवन कालभरि नै यही माछा पक्रिने काम गरिरहेका छौ, तिमी एक असल जालहारी हौ, तर तिमी जान्दछौ कि कहिले माछा पक्रिनु पर्छ र कहाँ जानुपर्छ, तर तिम्रो लागि यो भन्दा महान छ। म तिमीलाई एक नयाँ प्रकारको माछा पक्रने व्यक्ति बनाउन चाहन्छु, म तिमीलाई मानिसहरूको जालहारी बनाउन चाहन्छु, म तिमीलाई तालिम दिनेछु, तिमीहरू सबैले मलाई पछ्याउनु पर्छ, पत्रुस मलाई पछ्याऊ, याकुब, अन्द्रियास र युहन्ना तिमीहरूले पनि मलाई पछ्याऊ, मलाई पछ्याऊ र म तिमीहरूलाई मानिसहरूको जालहारी बनाउनेछु। प्रिय श्रोता मित्र, येशूले तपाईँको निम्ति पनि यही गर्नुहुनेछ। उहाँले तपाईँको डरलाई मात्र हटाउनुहुने छैन, तर उहाँले तपाईँलाई एउटा उच्च र भद्र उद्देश्य पनि दिनुहुनेछ। उहाँले तपाईँलाई बाँच्नुको कारण, उहाँको राज्यको कारण अनि उहाँको महिमाको निम्ति उहाँको सेवामा मानिसहरूलाई पक्रिने उद्देश्य दिनुहुनेछ।

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम येशूको कथा। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव, सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठसेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 र 98403 1989।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
1: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
3: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463 78450 र 98241132।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
5: खटेका छन् र अहिले धनुषाको र जनकपुर क्षेत्र र समग्र धनुषा जिल्लाकै शान्ति सुरक्षा व्यवस्था सामान्य चाहिँ भएको अवस्था छ।
6: उता देवानगंजमा घटनामा प्रहरीको गोली लागेर घाइते जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएपछि उक्त घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। अझै 8 जना विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि मधेसका विभिन्न जिल्लामा सुरक्षा सतर्कता कड़ा पारिएको छ भने प्रशासनले शान्ति सुव्यवस्था कायम राख्न नागरिकलाई संयमता अपनाउन समेत आग्रह गरेको छ। सुनसरीको देवानगंजबाट फैलिएको 2 समुदाय बीचको हिंसात्मक गतिविधि रोक्न सड़कदेखि सदनसम्म आवाज उठेको छ। विपक्षी दलहरूले सामाजिक सद्भाव जोगाउन सरकार गम्भीर हुनुपर्ने र निष्पक्ष छानबिन गर्नुपर्ने र नागरिकलाई सुरक्षा प्रत्याभूति दिनुपर्ने माग गरेका छन्।
7: प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी र मधेसका विभिन्न जिल्लामा फैलिएको 2 समुदाय बीचको झडप तत्काल रोक्न सरकारको ध्यान आकर्षण गराएका छन्। विपक्षी दलहरूले बढ़दो असुरक्षाले नागरिकमा त्रास फैलिएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घटनाको छानबिनको माग गर्दै सामाजिक सद्भाव कायम गर्न सरकारले आवश्यक पहल चाल्न आग्रह गर्नुभयो।
8: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
7: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गर्न सदनको ध्यान आकर्षण गराएको छ। प्रमुख सचेतक बासना थापाले घटनाको निष्पक्ष छानबिन हुन्छ भन्ने नागरिकमा सरकारले भरोसा दिनुपर्ने माग गर्नुभयो।
9: सरकारको पहिलो दायित्व नागरिकको जीवनको रक्षा गर्नु हो र त्यो दायित्वबाट सरकारले कुनै पनि अवस्थामा विमुख हुन मिल्दैन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु, हामी पहिचानको सबैभन्दा ठूलो आधार नेपालीत्व अस्तित्व र भाइचारा हो।
7: नेकपा एमाले सुनसरी घटना बारे प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङले संसदमा आएर स्पष्ट जवाब दिनुपर्ने माग गरेको छ। सांसद पदमा आर्यले घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने र संसदलाई यथार्थ जानकारी गराउनु पर्ने बताउनुभयो।
10: मैले सम्पूर्ण आम नागरिकलाई भन्न चाहन्छु र स्थानीयवासीलाई भन्न चाहन्छु, सामाजिक सरोकार वाला अभियन्तालाई भन्न चाहन्छु, धार्मिक अभियन्तालाई भन्न चाहन्छु, धैर्य गरौं। उत्तेजनाले, आवेगले, प्रतिशोधले हामी ठिक ठाउँमा पुग्न सक्दैनौ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले शान्तिपूर्ण प्रदर्शनमा राज्यबाटै पटक पटक दमन हुने गरेको भन्दै सरकारले सदनलाई जवाब दिनुपर्ने माग गरेको छ। सांसद खुशबु ओलीले सुनसरीबाट अन्य जिल्लामा पटक पटक झडप शुरू भएको भन्दै तत्काल रोक्न सरकारले उचित कदम चाल्न माग गर्नुभयो।
9: आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न सक्दैन भने त्यस घटनाको वस्तुनिष्ठ विश्लेषण सम्भव हुन्छ भनेर हामीले कसरी पत्याउने?
7: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मुलुक संवेदनशील अवस्थाबाट गुज्रिरहँदा सरकार प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाउनुभयो। वहाँले तत्काल तनाव नियन्त्रणमा राज्य कमजोर देखिएको टिप्पणी गर्नुभयो।
11: तपाईँले दूरबीन लगाएर हेरे देश ठिक छ भनेर तपाईँहरूले भन्नु पाउनु हुँदैन, किन भन्दाखेरि दिनदहाड़ै गोली चलेको छ, हत्या परेको छ, देशमा संकट तपाईँको हुने अवस्था छ, तर सरकार बेखबर छ। सबै तपाईँको चाहिँ देशवासीहरूलाई अनुरोध गर्न चाहन्छु, हामी सयौं ठुङ्गा फुल्का एउटा माला नेपाली हिमाल पहाड़ तराई हामी कोही छैनौ पराई।
7: अहिलेको अवस्थामा सरकारले नागरिक स्तरमा एकता र सुरक्षाको विश्वास दिलाउँदै स्थितिलाई सहज बनाउन भूमिका खेल्नु पर्नेमा अधिकांश सांसदहरूले जोड़ दिएका छन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
6: यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीलाई अपील गर्नुभएको छ। आज जारी सन्देशमा राष्ट्रपति पौडेलले सदियौंदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक र जातीय सद्भाव नै नेपालको पहिचान भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गर्न सबै राजनैतिक दल, नागरिक समाज र नागरिकलाई संयम अपनाउन आग्रह समेत गर्नुभएको हो। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सामाजिक सद्भाव कायम गर्न सबैलाई आग्रह गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदलाई आफ्ना जिल्ला फर्केर सामाजिक सद्भाव कायम गर्ने अभियानमा सक्रिय हुन निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज बसेको आकस्मिक बैठकमा लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल गर्दै सांसदहरूलाई स्थानीय तहमा समन्वयकारी भूमिका खेल्न र द्वेष फैलाउने गतिविधि रोक्न सक्रिय हुन समेत आग्रह गर्नुभएको हो। यसैबीच मधेसमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि मधेस केन्द्रीय दलका शीर्ष नेताहरू समाधानको पहलका लागि छलफलमा जुटेका छन् भने मध्य प्रदेश सरकारले नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानूनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मन्त्री परिषद बैठकपछि जारी विज्ञप्तीमा प्रदेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थाको समीक्षा गरिएको जनाउँदै सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने समेत बताउनुभयो। विश्लेषकहरूले यति बेला मधेसमा देखिएको तनाव समाधानका लागि मधेसवादी दलहरूको भूमिका महत्वपूर्ण रहेको समेत बताएका छन्। सीआईएनसँग कुरा गर्दै मधेस राजनीतिक जानकार चन्द्र किशोर,
12: कसको कमी हो, कहाँ ल्याप्सेस भयो भन्नुभन्दा पनि रिसले, बदलाको भावनाले अब डढेलो लाग्यो भने त्यो कसको घर जलाउँछ भन्ने ठेगान हुँदैनन्। त्यसैले समाजका प्रत्येक पक्षले उठाउने काम गर्नु भएनन्। अहिले संयमको समय छ, झारेको समय छ, र समाज बाँच्यो भने मात्र चाहे भोलि कोही दोषी छ भने त्यसलाई दण्डित गराउन सकिन्छ र न्याय सबैले पाओस् भन्ने वातावरण बनाउन सकिन्छन्। अहिले उत्तेजनाको ठाउँ छैनन्, अहिले आवेशको ठाउँ छैनन्, क्रिया र प्रतिक्रियाको ठाउँ छैनन्। यो केवल सरकार मात्रले गर्न सक्ने काम पनि होइनन्। हामी सबैको जिम्मेवारी हो कि आफ्नो छिमेकीलाई सुरक्षित बनाऊ, र छिमेकीको पनि जिम्मेवारी हो कि आफ्नो अर्को छिमेकीलाई सुरक्षित बनाउने। हामी जुन मधेसको एउटा सग्लो एउटा विरासत रहेको छ त्यो विरासतलाई निरन्तरता देऊ।
6: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिने विषयमा एमाले नेतृत्व सहमत भएको छ। एमाले र नेकपा बीच नयाँ सत्ता सहकारी भनेपछि नेतृत्व परिवर्तनको चर्चा भए पनि भक्तपुरको गुण्डुमा भएको शीर्ष तहको छलफलले आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरी बीच भएको बैठकपछि उक्त सहमति भएको हो। केही दिनभित्रै मन्त्री परिषद पुनर्गठन गरी नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइने पनि तयारी भएको छ। राजधानी बनाउन सेवाग्राहीको अत्यधिक भीड़ बढ़ेपछि राजधानी विभागले सेवा समय विस्तार गरेको छ। आजदेखि विभागले दुई शिफ्टमा सेवा शुरू गरेको हो। शनिबार र आइतबार पनि सेवा दिने व्यवस्था मिलाइएको छ। विभागका अनुसार पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन गरिनेछ। यो व्यवस्था साउन 22 गतेसम्म लागू हुनेछ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिने युवाको संख्या बढ़ेसँगै राजधानी बनाउन विभागमा चाप भत्तै बढ़े। नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु समितिले शिक्षकलाई सेवाबाट हटाउने कुनै पनि निर्णय स्वीकार्य नहुने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा राहत शिक्षक अस्थायी थायी व्यवस्थापन पेशागत सुनिश्चितता र सामाजिक सुरक्षाबारे सरकारले पटक पटक सम्झौता गरे पनि कार्यान्वयन नगरेको समेत आरोप लगाइएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तान विदेशका खबर। पाकिस्तानको खैबर प्रान्त स्थित हंगू जिल्लाको प्रहरी चौकीमा भएको सशस्त्र आक्रमणमा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा बलको जवाबी कार्यवाहीमा 15 जना आक्रमणकारी मारिँदा कुल मृत्यु हुनेको संख्या 24 पुगेको हो। प्रतिबन्धित तेहरिक ए ताविन पाकिस्तान टीटीपीले आक्रमणको जिम्मेवारी लिएको छ। र अन्त्यमा खेल खबर। एसियाली फुटबलका दुई चिर प्रतिद्वन्दी भारत र पाकिस्तान आगामी एएफसी एसियन कप छनौट अन्तर्गत आमने सामने हुने भएका छन्। दुवै टोली एउटै समूहमा परेसँगै दक्षिण एसियाली फुटबलको बहुप्रतीक्षित भिडन्त हुने निश्चित भएको हो। राजनैतिक तनावका बावजूद मैदानमा हुने यो प्रतिस्पर्धालाई विश्वभरका फुटबल समर्थकले चासोका साथ हेर्ने अनुमान गरिएको छ।
13: तनाव समाधानका लागि सरकारलाई संयमित कदम चाल्न आग्रह।
14: सरकार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ।
13: नागरिकको सुरक्षामा सरकार संवेदनशील बन्नुपर्ने, विशेष कुराकानी सहित राजनीति भन्दा जनजीविकाका मुद्दामा सांसदले ध्यान दिनुपर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुखद विषय भएको भन्दै मानवाधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। बढ़दो तनावलाई कम गर्न तत्काल सरकारले उचित कदम चाल्नुपर्ने भन्दै अधिकार कर्मीहरूले माग गरेका छन्। अब समस्या समाधानको बाटो के होला? साथी दीपक आचार्यले मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँग कुराकानी गर्नुभएको छ।
14: त्यसलाई चाहिँ प्रतिक्रिया स्वरूप या जुन त्यो घटनालाई सामने शान्त पार्नलाई जुन कदम चाल्छ त्योभन्दा पनि घटना घट्न नदिने उपायहरूको अवलम्बन गर्नु पर्थ्यो, त्यसमा राज्य चुकेको छ। राज्यले यो गम्भीरतालाई समयमा मूल्याङ्कन गर्न सकेन र समयमै त्यो पूर्व तयारी स्वरूप राज्यका संयन्त्रहरू परिचालन गर्न सकिएन। त्यसमा राजनीति संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सुरक्षा संयन्त्र पनि परिचालन गर्नुपर्थ्यो, सामाजिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो र यहाँ धार्मिक संयन्त्रहरू पनि परिचालन गर्नुपर्थ्यो। त्यो कुरा कुनै कुरा पनि भएन। यस अर्थमा हेर्दा के भने राज्यले आफ्नो जिम्मेवारी निर्वाह नगरेको देखिन्छ। त्यस कारण
18: अवस्थामा अब नागरिक समाज त्यहाँ समुदाय होइन टोलमा समितिहरू अधिकांश ठाउँमा छन्, ती उहाँहरूले कस्तो भूमिका खेल्दिनु?
14: अब घटना घटिसक्यो, घटना घटिसकेपछि अब दोषारोपण गरेर त्यसको समाधान निक्लिँदैन। अब घटनालाई अझै पनि घटना नियन्त्रणमा आइसकेको छैन। अब सुनसरीमा शुरूआत भएको घटना अहिले मधेस प्रदेशका धेरै जिल्लाहरूमा देखा परिसकेको छ र अन्यत्र पनि यो अब विस्तार हुन्छ कि भन्ने सम्भावना देखिएको छ, जुन चाहिँ अत्यन्त दुःखद पक्ष हो र यसलाई समयमै नियन्त्रण गर्न उचित कदम चाल्न जरूरी छ। त्यस कारणले के भने पहिलो कुरा जहाँ घटना सिर्जना भयो त्यहाँ चाहिँ त्यसलाई शान्तिपूर्ण वातावरण, मेलमिलापूर्ण वातावरण, आपसी सहिष्णुता सहिष्णुतामूलक वातावरण सृजना गर्नु राज्यको समाजको दायित्व छ भने अर्कोतिर सम्भावित दुर्घटना हुन सक्ने क्षेत्रहरूमा पनि यो रोकथाममूलक गतिविधिहरू तत्काल सञ्चालन गर्न जरूरी छ। अघि तपाईँले भने जस्तै हो, हाम्रो समाजमा अनेक संरचनाहरू छन्, तिनी सामाजिक संरचनाहरू पनि छन्, त्यहाँ राज्य संरचना पनि छन्, सांस्कृतिक संरचना पनि छन्, धार्मिक संरचना पनि, राज्यका संरचना पनि छन्, जो चाहिँ जससँग सुरक्षा संयन्त्र पनि सम्बन्धित हुन्छ भने यी संयन्त्रहरूलाई सही ढंगले उचित रूपले अत्यन्त कुशल ढंगले परिचालन गर्नुपर्ने हुन्छ। कारण के हो भने नि अब हामीले विभिन्न देशमा धार्मिक द्वन्द्वहरू देखेका छौँ। द्वन्द्व त कुनै पनि सही होइन, हिंसा त कुनै पनि सही होइन, त्यसमा त हिंसाको पक्ष वकालत गर्ने मान्छे त ऊ त्यो गलत मान्छे नै गलत नै हो, त्यसलाई सही कुनै हालत मान्न सकिँदैन। तथापि धार्मिक द्वन्द्वहरू चाहिँ अझ अलिकति एक खालको खतरनाक भनिहाल्नु, सामान्य भाषामा त खतरनाक भनौँ र अर्को कुरामा के भने अलिक दीर्घकालीन प्रभाव पार्ने खालको हुन्छ। यसको दुष्चक्र अत्यन्त खतरनाक, अत्यन्त भयभीत खालको हुन्छ र यो चाहिँ किनकि भावनासँग जोडिएको विषय हुन्छ, आस्थासँग जोडिएको विषय हुन्छ, यसको कुनै राजनीतिक माग जस्तो ठ्याक्कै यस्तो संरचना त माग पनि हुँदैन। अलिकति यो आस्था र भावनासँग जोडिएको कुरालाई तपाईँले कसरी एउटा राजनीतिक दस्तावेज रूपमा उतार्नुहुन्छ त्यो बडा गाह्रो विषय छ। त्यस कारणले के भने यस्ता घटनाहरूलाई पहिलो कुरा त निरोधात्मक अर्थात् रोकथाममूलक गतिविधि नै सञ्चालन गर्ने हो, जुन चाहिँ अहिले पनि राज्यले गर्न सक्छ। अब त्यही कुरा नगरेको कारणले गर्दाखेरि आज सिरामाको गोल बजारमा दुःखद घटना भयो।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदले जनताको आवाजमा केन्द्रित हुनुपर्ने,
19: हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने, त्यसको समाधानको प्रमुख पात्र भनेको सरकार हो।
13: जनअपेक्षा पूरा गर्न सांसद जनतामुखी बन्नै पर्ने, संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
21: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
22: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
21: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
23: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
24: कार्यक्रम साझा आवाज,
21: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
25: महिला किसानका संघर्ष, सपना
0: र सफलताका कथा
1: प्रोप्राइटर मधुमाया जी पढे हैन प्रोप्राइटर बनेछु हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
21: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
0: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
23: पसिनाको सम्मान समानताको अभियान
24: कार्यक्रम साझा आवाज
2: Classic Tech को Wi-Fi 6 router नाम एक घामनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना कलागी मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग कलागी 9801004477 शर्तहरु लागू हुनेछन् Classic Tech छोयो कि चल्यो CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
24: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
24: नेपाली पात्रो अब तपाईको मोबाइलमा
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
25: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिगाउनु छ यहाँलाई हार्दिक स्वागत छ मान्छे
26: धन्यवाद नमस्कार
25: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाह्रो छ
26: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो हामी जिल्ला पनि गयौं त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं हाम्रो मेरो त कर्णाली हो त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन गए तर फर्के
25: कसरी प्रस्तुत हुने के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ
26: तयारी त पुग्छ नि किन नपुग्नु होइन फिल्ड गइन्छ अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त देशैभरिको निर्वाचन क्षेत्र हो देशैभरि म गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा के एक दुई तिन अब कसरी गइजाने भनेर होइन त्यसपछि गएर अब सदनले कसरी प्रस्तुत हुने जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ
25: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले
26: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन त्यसपछि सुनसरीको घटना छ देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन् मान्छेहरूको उठीवास भइराखेका छन् जाजरपुरमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदनमा
25: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो ढिला भएको बारेमा पनि यहाँले छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ
26: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस् यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउन सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिन विपद व्यवस्थापन समितिको अध्यक्ष CDO भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
25: हुनुहुन्छ
26: पुनर्निर्माणका लागि. तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
25: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
26: आशा त चाँडै होला भन्नै सकिँदैन किनकि चार पाँचजना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो चार पाँचजना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित वासस्थान दिन सक्दैनन्. त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो. अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले त्यसपछि फेरि नागरिकले दुःख पाउने त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ.
25: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने आफ्नो विचार राख्ने सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौडधुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
26: हामी त गरि नै रहेछौँ. हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन. धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ होइन. गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ छलफल गरिरहेछौँ. तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि. डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन.
25: के हो यो डिडिए भनेको?
26: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन. त्यो वर्गीकरण गरिरहेछ त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ. अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ कि त्यो त हुँदैन नि त. पहिला पनि अंश भण्डा गरेका थिए मान्छेहरू एउटै घरमा बसेका थिए तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन. त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन इएम बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी.
25: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सडकबाटै पनि अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ त्यो चाहिँ के कारणले भयो होला?
26: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन. मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो. म पनि एउटा आशावादी व्यक्ति हो होइन. मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म. तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन. यो ल्याएका छौँ यो गर्नुपर्छ होइन. जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो. त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो.
5: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्. उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन. सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ. आज थप 2 जनाको मृत्यु भएको छ. सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ. 4 सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्. सद्भाव सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब 2 सीट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 15 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन सियोर गरौं।
1: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
1: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-60-2900।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: जसलाई मैले प्रेम गरेँ उसलाई पाउन सकिनँ, जसले मलाई प्रेम गर्यो उसको प्रेम बुझ्न सकिनँ, मलाई माफ गरिदिऊ।
1: बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा? ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखिया हो दुखिया हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मसी खाइ।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
5: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउँछ।

0: भन्ने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
1: काम्ने रोग,
0: बौलाउने रोग,
1: ढल्ने रोग,
0: मूर्छा पर्ने,
1: सपना नराम्रो देख्ने,
0: डराउने,
1: रिस उठ्ने,
0: तर्सिने,
1: खान मन नलाग्ने,
0: चिलाउने,
1: ऐठन गर्ने,
0: कम्मर दुख्ने,
1: हात खुट्टा पोल्ने,
0: चपाउने,
1: हात खुट्टा दुख्ने वा सुन्निने,
0: ज्यान करकर खाने,
1: महिनावारी गडबडी,
0: बाजोपन,
1: छारे रोग,
0: प्रेसर,
1: सुगर,
0: प्यारालाइसिस,
1: दम,
0: खोकी, टोकेको निलो दाम,
1: मान्छे हराएको,
0: सामान हराएको,
1: टुनामुना लागेको,
0: मेलमिलाप गर्न पर्ने,
1: दाँत दुखेको,
0: बिगार परेको,
1: पैसा फसेको,
0: रक्सी छुटाउने,
1: घर बाँध्ने,
0: पिनाश भएको,
1: टाउको दुख्ने,
0: ग्यास्ट्रिक,
1: जन्डिस भएको,
0: शत्रु नष्ट गर्ने,
1: बाघ रोग,
0: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68-60 र 98-21-57-56-36, 98-21-57-56-36।
0: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आएँ बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनित
1: आ गर त
2: भोके मेरो दास सबै किराले खाएको छ।
1: गर न के आ गर म हेर्छु।
0: आ
1: छी कस्तो गनाको दाँत माझ्दैन हो।
2: ठुलो स्वरमा नकराउन मलाई लाज लाग्छ के।
1: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न। दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
3: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
4: भूपुस्तनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीता अधिकारी।
4: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: कार्यक्रम स्वास्थ्य सरोकार।
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
7: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबेस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा, स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा,
5: कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको, स्थानीय प्रशासन अनुसार निषेधाज्ञा जारी गरिएको।
4: र अन्तर्राष्ट्रिय प्रसंगमा, अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
6: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लाइनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने, यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर

निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ एकजनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाब स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटा भित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्को सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि अधिकारीहरूका अनुसार बोर्डो नजिक फैलिएको डडेलो रातभरि थप फैलिएको छैन। यो बीबीसी नेपाली सेवा हो।

0: साँझपखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र देशका घटनाघटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेरेर यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकार निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकार निकायहरू समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि सुरक्षित रूपमा काम गर्नको लागि भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिरहा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्सले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिरहाको गोल बजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठकले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
3: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा नावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था फलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन ऐन अनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवाजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको पद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भने,
5: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आँसु खाने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आदेन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
6: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीजी आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
7: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौ सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विदिता दालबाट।
8: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा 2 वर्षका एक बालक सहित 3 जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रैल महिनामा भएको युद्ध विराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जानी भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भुइँसुनि स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: ओहो, हेर सर, टाढैको सायद हो कि कसो हो? बेसी सहर

0: सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
0: ओ भरे खाना प्रलो छैन हतारलाई र
4: हो आजो मेवाने भिजी तार मुई पिमा मिमामी मार्बलरी प्रिमा बीर देशी सर मोबा गंगा आग ग्यालरी याबो मई बाचो
0: मै याम बीर तयार तड़ी भा तारे नासर बजार लंबी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर याबो मैलो खारे तारे प्रे यान से दी
4: स गंगा आग ग्यालरी तो बने आचो
0: तर मि मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो भनिम्रो
4: तैले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भनिदियो त नेपाली भाषामै।
3: बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी शर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
2: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ, प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387, मोबाइल नम्बर 9462646648 र 9463601883।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमसुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842019799।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
5: सोयल मेडिसिन्स, बेसीसहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9463878450 र 9824111032।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दर्शना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
1: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसी भइदिनु
5: बुवा चिज नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि त्यही जाम बरु
1: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
5: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
6: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
7: कामने रोग
6: बौलाउने रोग
7: ढल्ने रोग
6: मूर्छा पर्ने
7: सपना नराम्रो देख्ने
6: डराउने
7: रिस उठ्ने
6: तर्सिने
7: खान मन नलाग्ने
6: चिलाउने
7: ऐठन गर्ने
6: कम्मर दुख्ने
7: हात खुट्टा पोल्ने
6: चपाउने
7: हात खुट्टा दुख्ने वा सुन्निने
6: ज्यान करकर खाने
7: महिनावारी गडबडी
6: बाजोपन
7: छारे रोग
6: प्रेसर
7: सुगर
6: प्यारालाइसिस
7: दम
6: खोकी टोकेको निलो दाम
7: मान्छे हराएको
6: सामान हराएको
7: टुनामुना लागेको
6: मेलमिलाप गर्न पर्ने,
7: दाँत दुखेको,
6: बिगार परेको,
7: पैसा फसेको,
6: रक्सी छुटाउने,
7: घर बाँध्ने,
6: पिनास भएको,
7: टाउको दुख्ने,
6: ग्यास्ट्रिक,
7: जन्डिस भएको,
6: सतुर नष्ट गर्ने,
7: बाथ रोग,
6: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
7: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
4: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-78-60, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56।
6: ग्रह व्यथा, गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सान्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।